0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू।
2: भदौमा भुटेको सीमाको विस्तार बाढीपछि नेपालको राहत र पुननिर्माणका लागि अमेरिकी प्रविधि कम्पनी एनभीडीआले 10 मिलियन अमेरिकी डलर अर्थात करिब 1,53,00,000,000 रूपियाँ सहयोग उपलब्ध गराएको छ। यो रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको खाता रहेको बैंक मध्ये हिमालयन बैंक मार्फत सरकारी कोषमा जम्मा भइसकेको छ।
3: रसुवा तथा नुवाकोट जिल्लामा हिमपात हिमताल विस्फोट भई बाढ़ी आउन सक्ने भनी फैलाइएका विभिन्न हल्ला तथा अफवाहमा कुनै सत्यता नरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्ट पारेको छ। शुक्रबार साँझ जारी गरिएको सूचना अनुसार हिमपात फुटेर बाढ़ी आउन लागेको भन्दै सर्वसाधारणबाट अत्याधिक फोन तथा सोधपूछ आएपछि प्राधिकरणले चिनिया समकक्ष निकायहरूसँग निरन्तर सम्पर्क गरी अनुगमन गरिरहेको छ। हालसम्म प्राप्त आधिकारिक तथ्याङ्क र सूचनाहरूका आधारमा तत्काल ठूलो बाढ़ी आउने कुनै सम्भावना नदेखिएको प्राधिकरणले जनाएको छ।
2: मुस्ताङको घर पझुङ गाउँपालिकाको आयोजनामा हुन लागेको घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी तीव्र पारिएको छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेका समस्याबारे स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण गराउन भदौ 30 र 31 गते सदरमुकाम चुमसुममा सम्मेलन आयोजना गर्न लागि हो।
3: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बालबालिका सम्पर्कविहीन रहेको अनुमान गरिएको छ।
2: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशुपन्छीलाई समेत निर्ममतापूर्वक बगाएको छ। पारी गएको एक सातापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम
1: टेशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अर्थात गिरूङ क्षेत्रमा अगस्त 26 गएको पहिरोपछि नदीमा आएको बाढ़ीका कारण शुक्रबार साँझ 6 बजेसम्म 31 जनाको मृत्यु भएको पुष्टि स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ कमाण्ड सेन्टरका अनुसार हिम पहिरोपछि नदीमा आएको बाढ़ीमा 531 जना बेपत्ता रहेका छन् उद्धार कर्मीहरूले उक्त क्षेत्रबाट 987 व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन् बुधबारसम्म G216 उद्धार मार्गमा निरीक्षण गर्दा 58 सम्भावित भूगर्भ विपदका स्थल पहिचान भएको केन्द्रका अधिकारीहरूले बताएका छन्
8: अब खेल र खेलाड़ीका प्रसंग नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर सेनानी पदमा बढ़ुवा भएका छन् उनलाई सह सेनानी क्याप्टेनबाट नियमित प्रक्रिया अनुसार मेजरमा पदोन्नति गरिएको हाल त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका खवास पछिल्लो समय भदौ 10 गते आएको विनाशकारी बाढ़ी पछि नुवाकोटको त्रिशुली क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिएका छन्
7: अब विचार तथा दृष्टिकोण हिम पहिरोको चेतावनी शीर्षकमा अमृत भण्डारीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ बगेको घर बनाउन सकिन्छ भत्किएको पुल बनाउन सकिन्छ बिग्रिएको सड़क बनाउन सकिन्छ अर्थतन्त्र फेरि उठाउन सकिन्छ तर ज्यान फर्किँदैन त्यसैले रसुवाले हामीलाई दिएको सबैभन्दा ठूलो सन्देश सायद यही हो विपत आएपछि उद्धार गर्ने देश होइन विपत आउनु अघि जीवन जोगाउने देश बन्नुपर्छ
8: काठमाडौँमा रेडियो र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 20 गते शनिबार, सेप्टेम्बर 5 तारीक सन 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको नवमी तिथि, मानव बेचबिखन विरूद्ध राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीपछि जल विद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिए। विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। सुरुङभित्र चामत्कारिक सफलता, भोटेकोसी हिमबारीले ल्याएको दुखद खबर।
1: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण भनी आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, छ महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
0: काँकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात। बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
1: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यू इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
0: र नेपाल भलिबल लीग एनबीएलमा सगरमाथाको विजयी शुरूआत। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोली लगातार दोस्रो हार। कराते टोलीले जापानमा प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिएको प्रसंग।
1: बाढ़ीले क्षति पुर्याएका रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो त्रिशुली ए आयोजनामा हिजो 6 जनाको शव फेला परेको छ। तालिम प्राप्त कुकुर सहितको टोलीले सल्ले टार क्षेत्रमा 6 वटा शव फेला पारेको हो। नेपाली सेनाले शव बट्टा ल्याएको छ। आयोजनामा अझै 551 जना सम्पर्कविहीन रहेको जनाइएको छ। यसैबीच रसुवागढ़ी जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक मेसिन तथा उपकरण आयोजना स्थलसम्म पुर्याउन नसक्दा खोजी रोकिएको छ। खराब मौसम र नदीमा पानीको सतह बढ़ेका कारण उपकरण धुन्चेबाट अघि लैजान सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट 93 जना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3B आयोजनाबाट 191 जना अझै सम्पर्कविहीन रहेका छन्। विद्युत गृह क्षेत्रमा उत्पन्न उत्खनन पनि खोज जारी राखिएको छ भने माथिल्लो त्रिशुली 3A विद्युत गृहमा फँसेका 2 जनाको 216 घण्टापछि हिजो सकुशल उद्धार गरिएको छ। लाङटाङ खोलामा 41 जना हराइरहेकोमा 2 जनाको शव भेटिएको छ। चिमिली मैलुङ खोला र रसुवा भोटेकोसी आयोजनामा पनि केही व्यक्ति अझै सम्पर्क विहीन रहेको नेपालका निजी ऊर्जा उत्पादकहरूको संस्था इप्यानले जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ़दो क्रममा छ। बाढ़ीपछिको उद्धारका लागि सरकारले बाढ़ी आएकै दिन अर्थात भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड़ रूपियाँ भन्दा बढ़ी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 11.23 अर्ब रूपियाँ जम्मा भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2.08 अर्ब रूपियाँ पहिलेकै बचत थियो। बाढ़ीपछि भने कोषमा 10.01 अर्ब रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढ़ीपछि कुल 12.01 अर्ब रूपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11 अर्ब रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 वटा बैंकमा रहेको खातामा हिजोसम्म 8.20 अर्ब रूपियाँ कायम रहेको छ।
1: प्रेस काउन्सिल नेपालले विपदका बेला अपुष्ट सूचना, विध्वस्त दृश्य र पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा आम संचार माध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह समेत गरेको हो। निर्देशिका अनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन गर्नुपर्नेछ। अब शव अत्यधिक रक्ताम्य दृश्य तथा पीड़ित र शोकमा रहेका परिवारका निजी दृश्य सामान्यतया सार्वजनिक नगर्न पनि भनिएको छ। सामाजिक सञ्जालबाट प्राप्त सामग्री प्रयोग गर्नु अघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुराना वा अन्य स्थानका भिडियो तथा याईबाट सृजित दृश्यलाई वास्तविक घटनाको जस्तो प्रस्तुत नगर्न पनि निर्देशन दिइएको छ। काउन्सिलले विपदका समाचारमा सुरक्षित स्थान, मौसम, पूर्व चेतना, त्यसै गरी अस्पताल, राहत केन्द्र र उद्धार र आपतकालीन सम्पर्क जस्ता उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। गलत सूचना प्रकाशित भए तत्काल सच्याउनु पर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्च स्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ।
1: सरकारले ग्यास अभाव नरहेको दावी गरिरहँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। सर्वसाधारण बिहानैदेखि खाली सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। केही उपभोक्ता ग्यासका लागि बिहान 3 बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। भोटेकोशी बाढ़ी, त्रिशुली नदीको कटान र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा राजधानीको ग्यास आपूर्ति प्रभावित बनेको छ। उपभोक्ताले भने प्राकृतिक विपत्तिसँगै व्यापारीको कालो बजारी र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या बढ़ेको आरोप लगाउँदै आएका छन्। लामो समय लाइनमा बसे पनि ग्यास नपाउँदा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिण्डरको व्यवस्था कडाईका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो पहुँचवालाले लाइन नबसी ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप उपभोक्ताले लगाएका छन्। सरकारले भने ग्यासको अभाव नभएको र नियमित रूपमा आपूर्ति भइरहेको दावी समेत गरेको छ।
0: यसैबीच उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रूपियाँसम्म बढ़ाएको हो। नयाँ मूल्य अनुसार एक्सेल अण्डा 605 रूपियाँ, ठूलो 590 रूपियाँ र मीडियम अण्डा 550 रूपियाँ प्रति क्रेट पुगेको छ। सानो अण्डाको मूल्य भने 458 रूपियाँमै कायम रहेको छ। संघका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ पुगेको छ। यसअघि एक्सेल अण्डा 590, ठूलो 575 र मीडियम अण्डा 535 रूपियाँ प्रति क्रेट थियो। उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढ़ेको संघले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक।
3: एफेक्टेड एरियामा पर्नुहुन्छ र उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिलेकाहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
0: काँकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात, बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज तथा युट्यूब च्यानलबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर।
1: भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा रहेका छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताइएको छ। तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान दिन नसकेको गुनासो आइरहेको छ। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरो हेरिरहने, टोलाई राख्ने, खाना नमान्ने, परिवारका मृत तथा बेपत्ता सदस्यको नाम लिएर बरबराउने जस्ता समस्याहरू देख्न थालिएको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालबाट 20 जनाको टोली त्रिशुली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली भने खटाएको छैन।
0: मलेसिया वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउँदा विभिन्न शुल्क थपिन सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाई छ। यसबाट कुल लागत 6 लाख रूपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार एफडब्ल्यूसीएमएसमा प्रति कामदार 3,500 रिंगेट सेवा शुल्क तथा भिसा प्रमाणीकरण वा कोटा प्रक्रियामा थप 1,500 रिंगेटसम्म शुल्क लाग्न सक्छ। सीमित कम्पनीलाई मात्र मागपत्र प्रशोधनको अधिकार दिइए थप रकम असुलीको जोखिम समेत रहने उनीहरूको आशंका छ। मलेसियाले नेपाल सहित विभिन्न देशबाट कामदार लैजान निश्चित भर्ती कम्पनीलाई एफडब्ल्यूसीएमएसमा सूचीकृत गरेको छ। तर नेपालले यसबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
1: उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रूपियाँसम्म बढ़ाएको हो। यता काकरभिट्टा नाकाबाट एक वर्षमा 14,06,83,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको छ। भारत र बंगलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जड़ीबुटी निर्यात भएको हो। नेपाली जड़ीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ़दै गएको छ। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यातबाट 2,66,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। बंगलादेशतर्फ पनि 269 मेट्रिक टन चिराइतो निर्यातबाट 6,56,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। यसै गरी बंगलादेशतर्फ रिठा क्यारोला तेल सतावर पदमचाल जटा मसी लगायतका जड़ीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जड़ीबुटीको प्रशोधन र बजारीकरणमा थप सहजीकरण भए पूर्वी नाकाबाट निर्यात अझ बढ़ाउन सकिने व्यवसायहरूले बताएका छन्।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहित 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई बढ़ुवा गरी प्रमुख सचिवमा पदस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सरूवा भए पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
1: मलेसियामा वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै काम पठाउने व्यवस्था लागू भए नेपाली कामदारको लागत 5,50,000 रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेटलाइजन म्यानेजमेन्ट सिस्टम अनुसार कामदार पठाउँदा विभिन्न शुल्क थपिने पनि रोजगार कम्पनीहरूले बताएका छन्।
0: ताजा खबरमा अब पत्र पत्रिकाको खबर। कान्तिपुरको भित्री पृष्ठमा कृष्ण भीरमा रि भित्तो काटेर बाटो खोल्न थालियो शीर्षकमा सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न शुरू गरिएको छ। सड़क विभागले दुवैतर्फबाट एक्साभेटरले सड़क खन्ने काम गरिरहेको जनाएको छ। करिब 50 मिटर बाटो खोल्ने काम सकिसकेको विभागले जनाएको छ। विभागका मलेखु मुगलिन सड़क खण्डकी प्रमुख सजना अधिकारीले कृष्ण भीरमा पहिरो गएको क्षेत्रभन्दा माथिबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आँखै अगाडि भाई बग्यो शीर्षकमा अर्को खबर छ भने डीएनए रिपोर्ट पर्खिरहेको त्यो हात शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर रहेको छ। बाढ़ीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धूलोले ढाकिएको त्यो हात देखेपछि उहाँलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको स्याफ्रोवेसी 5 सुनचाँदीको व्यवसाय गर्दै आउनुभएका झापाको बुद्धशान्ति 2 33 राजकुमार दियाली, उहाँकी 30 श्रीमती श्रुति र मात्र 4 छोरा सिराजलाई सम्पर्कविहीन बनाइदियो। अहिलेसम्म 3 अत्तोपत्तो छैन। बाढ़ीपछि परिवारका सदस्यहरू सब खोज्दै चितवन र नवलपुर समय पुगे। ठाउँ ठाउँमा ढुंगा हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। पछिल्लो समय बाढ़ी प्रभावित का आफन्तहरू आफ्नो मान्छे खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ़दो क्रममा रहेको छ। यसैबीच अन्नपूर्णको पहिलो पृष्ठमा बाढ़ीको 10 2 उद्धार कसरी सम्भव भयो उद्धार शीर्षकमा खबर छापिएको छ भने 2 त निस्किए अझै उद्धारको पर्खाईमा 936 शीर्षकमा भवनाथ प्याकुरेले काठमाण्डुबाट लेख्नु भएको खबर रहेको छ। विदेशीलाई दिए भइहाल्छ भन्ने सोच्ने गलत टिप्पणी छापिएको छ श्री राम नेउपानेको। त्यसै गरी 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकमा नितु खलेले काठमाण्डुबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ी प्रति धनी एवं विकसित र देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको दिल्लीबाट 26 बुधे सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला, विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने शीर्षकको अर्को खबर प्रकाशित छ। न्यूनतम तोकिएको मूल्यभन्दा बढ़ीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माण समेत गर्न आदेशमा भनिएको छ। त्यस्तै भित्री पृष्ठमा तराईका 15 ग्यास उद्योगमा 26 ब्राण्डका सिलिण्डर भरिँदै शीर्षकको खबर छ भने 8 जिल्लाका स्थानीय तहमा अझै पुग्न सकेन नेशनल ग्रीन ग्रिड शीर्षकको खबर प्रकाशित छ। त्यस्तै अगस्तमा पर्यटन आगमन घट्यो शीर्षकको खबर छ। त्यस्तै गरी कृष्णवीर पहिरोको असर, हेटौडा काठमाडौँ यात्रामा बढ़दो जाम शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा सुरुङभित्र निराशा, निसासिएका 10 दिन सञ्जय र कवीरको उद्धार, विपत्ताका परिवार आशावादी शीर्षकको खबर प्रकाशित छ भने नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकको खबर पनि प्रकाशित छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनको राजधानी किएवमा रूसी ड्रोन र क्षेपणास्त्र आक्रमण 24 घण्टा जारी रहेको जनाइएको छ। यसअघि राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएवका स्थानीयको दैनिकी असहज बन्दै गएको छ। रूसले तीव्र गतिमा उड्ने जेट संचालित र ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघ यूई औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट फर्काउन दवाब दिइरहेको बेलामा यूईले यो निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र म्यानमारले आसियन राष्ट्रसँग सम्बन्ध सुधार गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रपति मिन आङ हालनले अहिले भियतनाममा पुगेर अन्तर्राष्ट्रिय संचार माध्यमसँग आफूले सम्बन्ध सुधारका लागि अगाडि पहल बढ़ाइरहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति बनेपछि मिन भारत, चीन, लाओस, थाइल्याण्ड, कजाकिस्तान, बेलारूस र रूसको भ्रमण गरिसक्नु भएको छ।
0: साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 221 रन बनाउँदा सबै विकेट गुमाएको हो। सगरमाथा म्यासर्सले नेपाल भलिबल लीग एनबीएलमा विजयी शुरूआत गरेको छ। हिजो त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियरलाई 3-1 को सेटमा हराउँदै 3 अंक जोड़ेको हो। सगरमाथाले मधेसलाई 25-21, 25-21, 25-23, 25-15 पराजित गरेको हो। नेपाली कराते टोलीले जापानमा हुने 20 एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ। जापानको टोकियो स्थित विश्व सितोरियो कराते मेन डोजोमा टोली सेप्टेम्बर 6-16 तारीकसम्म प्रशिक्षणमा रहनेछ। हिजो टोली जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने 22 खेल मध्ये जापान पुग्ने कराते टोली पहिलो हो।
1: बाढ़ीपछि मनमा पनि असर, डर, आत्तिनी र निन्द्रा नलाग्ने समस्या भए के गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागी मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी HD र SD टीवी च्यानल हरू। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नु होस, कॉल गर्नु होस 9709184147। शर्तहरू लागू हुने छन्।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब म बाढीपछि प्रभावितहरूको मानसिक स्वास्थ्यमा कसरी ख्याल गर्ने भन्ने विषयको प्रसंग। विनाशकारी बाढीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा मानसिक स्वास्थ्यलाई पनि व्यवस्था गर्नु हुँदैन। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने, यस विषयमा हामीले मनोपरामर्शदाता प्रणव राज रेग्मीसँग कुराकानी गरेका छौं।
3: पहिलो चरणमा हामीले के पायौं भने मान्छेहरूलाई अहिले पनि डर त्रास क्षति भयो भने उहाँ रियलाइजेसन त छ, तर कोप कसरी गर्ने भन्ने चाहिँ एउटा त्यो मेजर चिज चाहिँ छैन। र सँगसँगै इमोसनल सपोर्टहरू चाहिँ उहाँले एकदमै ल्याकिङ गरिरहनु भएको छ। त्यसले गर्दा न परिवारलाई सुनाउन सक्ने, परिवार आफै पनि बुझिरहनु भएको छ त्यस फ्रेन्डबाट। त्यसले गर्दा त्यो चिज चाहिँ उहाँहरूले चाहिँ अलि इमोसन चाहिँ रेगुलेसन चाहिँ त्यति गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ मैले चाहिँ अब्जर्भेसन चाहिँ गरिरहेको छु। उहाँलाई के आवश्यकताहरू छ त्यो कुराहरू पनि हामीले उहाँले बिस्तारै त्यो कुराहरू चाहिँ खोलेर भन्दै गर्दा चाहिँ हामीले अरूलाई पनि कोर्डिनेसन्सहरू गरिदिन पाइरहेछौँ।
8: विशेष त मानसिक स्वास्थ्य अझ सबल बनाउनको लागि कसले कस्तो खालको भूमिका खेल्नुपर्छ अहिलेको अवस्थामा?
3: तीनटा सरकार हुँदै गर्दाखेरि पनि अहिले पनि तपाईँले आफ्नो गाउँ वडामा कसलाई सपोर्ट चाहिएको छ होइन, सो तपाईँको विभिन्न साइकोलोजिस्ट या काउन्सिलर्सलाई चाहिँ तपाईँले रिफर गरेर त्यहाँबाट तपाईँले आइडेन्टिफाई गरेर होइन त्यहाँबाट असेसमेन्ट गरेर भोलिको दिनमा चाहिँ तपाईँको प्रदेशीय अस्पताल हुन सक्छ होला, त्यहाँ तपाईँको साइकेट्रिक डक्टर हेर्नु सक्छ हुन्छ। सो कतिपयलाई चाहिँ मेडिसिन पनि चाहिने हुन्छ र सँगसँगै तपाईँको थेरापिजहरू पनि चाहिने हुन्छ।
8: स्थानीय सरकारले अथवा जो राहत लिएर आइराखेका संघ संस्थाहरू छन् नि, उनीहरूले राहत सँगसँगै यो मनोसामाजिक स्वास्थ्यको लागि पनि विज्ञहरू सँगै ल्याउन कतिको महत्वपूर्ण छ?
3: जतिजना आउनुहुन्छ, जति संघ संस्थाबाट चाहिँ भोलिको दिनमा डिजास्टर कहीँ जाला रिलिफ जानुहुन्छ भने एटलिस्ट मिनिमम पनि TFA गरेर चाहिँ साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङहरू चाहिँ दिएर लिएर आउनुभयो भने चाहिँ सो द्याट एटलिस्ट भिक्टिमसँग तपाईँले बोल्दै गर्दा रेस्पोन्स कसरी गर्ने होइन, कुन भिक्टिमलाई तपाईँले कसरी चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ बोल्ने, सानो सानो कुराहरू पनि सिक्न पनि निसरी छ जस्तो चाहिँ मलाई लाग्छ कि। किन भन्दा चाहिँ यो एकदमै एफेक्टेड एरियामा पर्नुहुन्छ र सो उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँहरूलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निश्चय पनि हुन्छ।
8: विशेष त यो बाढी पहिरो भूकम्प लगायतका यस्ता विपदहरूबाट प्रभावित भएका व्यक्तिहरूमा कस्ता कस्ता मनोसामाजिक अथवा मानसिक स्वास्थ्य समस्या अवस्थाहरू आउन सक्छ?
3: मेन भन्छ ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हेर्न सक्छौँ। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमै परिणत हुन सक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ है, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो। त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ। भोलिको दिन लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सक्ने चान्स छ लाइक टु हाई। अरू पनि कुराहरू चाहिँ थपिन सक्छ।
8: भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
3: हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन। चार दिनदेखि सुत्न सक्नु भएको छैन, एक घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमेनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू। उहाँलाई चाहिँ अब कसले पनि गर्न सकिन्छ एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पर्यो मेजरली। उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन, सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ।
1: यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइसकेका छौं। साझा खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, 600 भेटिए। विपदका बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग।
1: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
0: काकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात। बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
1: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यू इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल। म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
0: र नेपाल भलिबल लीग एनभीएलमा सगरमाथाको विजयी शुरूआत। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार। कराते टोली जापानमा।
1: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले हिमालय टाइम्समा महेश कोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पछिल्लो समय रसुवामा बाढ़ी गएसँगै केही वास्तविक बाढ़ी पीड़ित र केही बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री वितरणको विषयहरू निकै चर्चामा आइरहेका छन् र त्यही विषयलाई उठाउन खोजिएको छ। यहाँ वास्तविक बाढ़ी पीड़ितले पाउनुपर्ने राहत सामग्री र बाढ़ीको नजिकै अर्थात बाढ़ीले त्यति धेरै क्षति नभएकालाई पनि दिने राहत उस्तै उस्तै भएका कारण पनि कतिले असन्तुष्ट व्यक्त गरेका खबरहरू सार्वजनिक भइरहेका छन्। त्यही विषयलाई उठाउन खोजिएको जस्तो देखिन्छ। दुईजना व्यक्ति दौड़दै गरेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, सम्पत्ति कमाउन विदेश जान्छन् क्या, अलिकतनी विपद कुर्नै नसक्ने।
0: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंस ते घर रंग आउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
1: वर्ष पेंस
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्ने तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू।
7: लामखुट्टेको टोकाईबाट बच्न लामो
4: 98 र 98-41-25-59।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।

0: खुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा

0: मूल्य श्रृङ्खलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाउ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंस।
2: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
3: सोही दिन

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7
0: का 70 वर्ष माथि का ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: उडान नम्बर 7 बाहेक नेपाल भरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
12: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692569998।
13: अहिले बिहानको 8 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
1: घर रंगाउ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ष पेंस।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
5: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
6: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
6: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
6: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
4: मौरी पालन व्यवसाय र मह प्रशोधन
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
6: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
4: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
6: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
6: फलफूल प्रशोधन र बजारीकरण
4: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
4: प्राङ्गारिक कृषि वस्तु निर्यात
6: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
4: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
6: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
4: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
4: हार जोड्नी तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
4: शरीरमा बिमिरा आउनु
2: डेङ्गु रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: अस्पताल रामे छाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसूति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
8: रंग बहार, रंग बहार।
9: वर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। वर्जर पेन्ट।
5: हार्दिक श्रद्धाञ्जलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 1344 जनाको शव फेला, झण्डै 5000 जना अझै बेपत्ता। बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। विपदका बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। काठमाडौँ हेटौँडा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी र एनभीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रूखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेका 1344 को शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका 1344 शवहरूमध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 बालिका रहेका छन्। अन्य 501 शवका आंशिक अंगहरू फेला परेका छन् जसको पहिचान हुन बाँकी छ। बेपत्ता हुने 4898 जनामध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा 2448 पुरूष र 482 महिला रहेका छन्। 1350 जनाको बेपत्ता भएको जानकारी फोन मार्फत प्राप्त भएको प्रतिवेदन आएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7387 नेपाली र 1244 विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ। खोज तथा उद्धार कार्यका लागि 7212 जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा 65 जना प्रहरी कर्मचारीहरू बाढ़ीबाट प्रभावित भएका छन् भने 25 जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवहरूमध्ये 1030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। हालसम्म 1260 मृतक र 972 मृतकका आफन्त गरी कुल 2232 जनाको डीएनए नमूना संकलन गरिएको छ। पहिचान हुन नसकेका 1270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेको सिक्को बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क भाँचिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ती खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्राउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ। तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकाले अनावश्यक मौजा त नगर्न उहाँको आग्रह छ। एउटा ग्यास बोक्ने बुलेटमा 450 सिलिण्डर ग्यास आउँछ। ठूलो ट्रकमा भरिएका 500 सिलिण्डर बोक्ने क्षमता हुन्छ भने खाली 600 हाराहारी सिलिण्डर बोक्न सक्ने उहाँले बताउनुभयो। निजी क्षेत्रका ग्यास कम्पनीले खाली खाड़ी संकट पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य वाहना देखाउने गरेका कारण उपभोक्तालाई शास्ति भएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित का प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालयका प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वागले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्यांकन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ। दोलखाको प्रमुख जिल्ला अधिकारी सीडीओ हरिप्रसाद किमरेले राजीनामा दिएपछि जिल्लामा नयाँ प्रजीय खटाइएको छ। गृह मन्त्रालयले दोलखाको नयाँ प्रजीयमा रेखा कडेललाई खटाएको, हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहनुभएकी कडेल अब दोलखा आउनुहुने भएको छ। गृह मन्त्रालयले उहाँलाई खोटाङबाट दोलखाको प्रजीयमा सरुवा गरेको हो। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। काउन्सिलले हिजो विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धा भन्दा सही पुष्टि भएका र जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। निर्देशिका अनुसार मृत्यु, घाइते, विपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ। क्षत विच्छेद, शव, शरीरका अंग स्पष्ट देखिने विपद सदृश्य, अत्याधिक रक्तामय दृश्य वा तस्वीर, मृतकको अनुहार, गम्भीर घाइतेको पीड़ादायी सामग्री तथा शोकमा रहेका परिवार वा बालबालिकाका अत्यन्त निजी दृश्य सामान्यत प्रकाशन वा प्रसारण नगर्न भनिएको छ। असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नुपर्ने अनुहार वा पहिचान ढाक्न, दृश्य सीमित गर्न, आवश्यक पूर्व सूचना दिन तथा सम्भव भएसम्म कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्न निर्देशन दिएको छ। वेबसाइट, फेसबुक, युट्यूब, टिकटक, इन्स्टाग्राम, एक्स लगायत डिजिटल प्लेटफर्मका भिडियो वा सामग्री खोल्नु अघि बाहिरै देखिने सानो तस्वीर, मुख्य तस्वीर वा आफै चल्ने श्रव्य दृश्यको छोटो भाग मा समेत विभत्स दृश्य राख्न नहुने काउन्सिलले जनाएको छ। पीड़ितलाई समाचारको विषय मात्र नभई सम्मान र अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। अन्तर्वार्ता लिँदा परिचय र उद्देश्य खुलाउन, सम्भव भएसम्म सचेत सहमति लिन, बोल्न नचाहनेलाई दबाव नदिन तथा मानसिक रूपमा विचलित व्यक्तिलाई बारम्बार प्रश्न नगर्न भनिएको छ। बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिदै रोहिरहेका वा त्रसित बालबालिकाको अनावश्यक क्लोजअप, मृत वा घाइते आफन्तसँगको निजी दृश्य तथा सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरिएको छ। सामाजिक सञ्जालबाट प्राप्त विपद सम्बन्धी सामग्री पुनः प्रकाशन गर्नु अघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी 5 पक्ष पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सृजित दृश्य, अपुष्ट मृत्यु वा विपत्ताको संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अप्नाउन भनिएको छ। यहीबाट सृजित सांकेतिक दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनास्थलको दृश्य जस्तो भ्रम पर्ने गरी प्रस्तुत गर्न नहुने र एआईद्वारा सृजित सांकेतिक दृश्य भनेर स्पष्ट खुलाउनु पर्ने व्यवस्था गरिएको छ। काउन्सिलले विपदका समाचारलाई मृत्यु र विनाशमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्व चेतावनी, अस्पताल, राहत केन्द्र, आपतकालीन सम्पर्क, उद्धार पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ हेटौडा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इपा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मर्मत तथा स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौडा काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायतका मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896992998।
9: रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजीको प्रयास भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकेको छैन। सुरुङ, भूमिगत विद्युत गृह, कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजना सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। नेपाली सेनाका अनुसार त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासले नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकाले एक्जाभेटरबाट बाटो खन्ने र माटो तथा ढुङ्गा पन्छ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 फेला परिसकेका छन्। नेपाली सेनाका अनुसार 25 संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब 200 मिटरसम्म प्रवेश गरी 2 ठाउँमा साना होल बनाएर खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजीको काम भइरहेको सेनाले जनाएको छ। भटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। हल्लाको पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अप्नाउनु पर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा 70.6 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राती लुम्बिनी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी बागमती र मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज बिहान चितवनको त्रिशुली काली खोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मसाङी नदी भकुण्डेवेशी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई नै हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ छ। समाचारको अन्त्यमा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्याम्पायर्स र कर्णाली शिवराजले विजय शुरूआत गरेका छन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवल हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गरेको। सगरमाथाका अइमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाउनुभएको छ। उहाँले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पोहल गहतराज म्यान अफ द म्याच बन्नुभयो। उहाँले पनि नगद 20,000 रूपियाँ प्राप्त गर्नुभएको छ। आज पनि दुईवटा खेल हुँदैछन्। एनभीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 1344 जनाको शव फेला, झण्डै 5000 जना अझै बेपत्ता। बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। विपदका बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। काठमाडौँ हेटौडा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। दार्चुलाको अपी हिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएका चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी र एनभीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत। हवस्त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbunul Nuculaghi Rod, Simind, Josta Pata, Taini, Cabată Leoniula, Periu Mântăli Mătestura, Roger, cu poșel ce caul la bătit.
1: Caca, timla e tini thațaină? Aba hamrei Mântăli ma Dipjyoti Hardware and Suppliers khulia ni caca?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: हार्दिक श्रद्धांजलि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-8573-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
7: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
7: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310-9851-4198 र 9841-25-59
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
8: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
9: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150 मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज किसानको साथी,
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर, 4 0 48 5 40 2 39, 0 48 5 40 5 33 र 98 5 40 40 2 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमा

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
8: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
8: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
5: लक्ष्य 22 पटक।
8: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
8: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
8: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि
8: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
8: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
8: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
8: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
8: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
8: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
5: मौरी पालन व्यवसाय र मह प्रशोधन
8: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
8: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
5: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
8: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
8: फलफूल प्रशोधन र बजारीकरण
5: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
8: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
5: प्राङ्गारिक कृषि वस्तु निर्यात
8: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
5: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
8: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हार जोड्ने तथा मांसपेशी दुख्नु
6: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
6: डेङ्गु रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
6: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: एउटा आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको ती गीत रातो साडी क्रिम घसेर

0: रेणु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 असोज 7 भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
2: 9840-3778-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रमको शुरूआती चरणमा धेरै रमाइला मिठा तीजका गीतहरू बजिसकेको छ। आज कार्यक्रमको शुरूआती चरणमा अलिकति केही प्राविधिक समस्याको कारणले गर्दा चाहिँ हामी कार्यक्रमको निर्धारित समय सँगसँगै कार्यक्रममा उपस्थित हुन सकेनौं। हामी कार्यक्रममा केही ढिला गरी भए पनि उपस्थित भइसकेका छौं। तपाईले हामीलाई सुन्न सक्नुहुन्छ, साथै आज शनिबारको बसाई तपाईले फोन गर्न सक्नुहुन्छ। साथसाथै हामीले तपाईँकै आवाजमा मिठा लोकगीतहरू सुन्छौं। अझै पनि आधी घण्टाको समय बाँकी छ। 0848 40 40 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो समय उकाली उकाली लेखबेसी गर्दै, साथै भन्ज्याङ चौतारी गर्दै, देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज जस्तो हजुरको यात्रामा कोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोक कोशीले तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको व्यवसाय पक्कै तपाईँ कार्यक्रम त शुरूआती चरणदेखि सुन्दै आइराख्नु भएको छ। मिठा गीत संगीत भयो, तर हाम्रो उपस्थिति केही ढिला भएको छ। तर पनि तपाईँसँग प्रत्यक्ष हामी टेलिफोन सम्पर्कमा जोडिने प्रयत्न गर्छौं। फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। कार्यक्रमको बारेमा सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। हिजो आज पानी परिरहेको छ, हरेक समय बर्खायाम लागिरहेको छ, तर यो बर्खायामको समयमा हामीले लामो यात्रा गर्नु भएन। अब यदि हामी लामो यात्रा गर्न बाध्य नै भएका छौं भने पनि तपाईँले चाहिँ अब यात्राको क्रममा बाटोको अवस्था कस्तो छ, के छ भन्ने कुराहरूलाई पनि बुझेर मात्र यात्रा गर्नुहोला। अब अचानक बाढी पहिरो आउन सक्ने खालका समस्याहरू हुन सक्छन् होइन। तपाईँको गाउँ बस्तीमा अथवा तपाईँको ठाउँमा पानी नपरे तापनि, अब अन्यत्र ठाउँमा पानी परेर पनि बाढीहरू आउन सक्छ, त्यो भएर तपाईँको यात्रा चाहिँ बुझेर मात्र होस् भन्ने हामीले कामना गरेका छौं। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथे ललिता हायु। फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्, आफ्नै आवाजमा विचार रमाइला गीत तपाईँले सुनाउन सक्नुहुन्छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट तर्फ नै लाग्न चाहन्छु। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ छेत्री आयुषजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु, अब बोल निकेतन सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउनु हुने मेरो प्यारो दिदी अम्बिका ढकाल, सालीनारी सीता कटेल, धरानकी दिदी रेखा अधिकारी र साथी कल्पना बस्नेत, त्यसै गरी कामना विराटनगरका साथी राममणि घिमिरी र झापा दमकका साथी पशुपति अधिकारीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ भन्दै हुनुहुन्छ। जति पनि साथीहरूको जन्मदिन परेको छ आजको दिन, उहाँहरू जन्मदिन पर्ने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी टेकु छेत्रीजी पनि लेख्नुहुन्छ, नमस्ते, नमस्कार हजुर, आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु म तनहुँबाट। अब बज्ने मिठो भाका हजुर लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूको लागि भन्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी शान्ति विष्टजी पनि लेख्नुहुन्छ, नमस्ते हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। टेकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टेकाराम सुनवार, तेन्जुरी मिडिया ग्रुपको मेम्बर, रामेछाप गर्वै, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सुना कन्दवा, मिडिया प्रेमी निर्मला उनेम, जीवन सुब्बा, देव बास्कोटा, कमल श्रेष्ठ, घायल अभिरमान सुनवार, सपना तामाङ, टिका आइडु, राज खले मगर, त्यसै गरी रामलाल साङपाङ राईको लागि, शर्मिला सरु मगर, पलपल अपेक्षा सिन, रामलाल सुमन, त्यसै गरी कमला मुखियाको लागि, अभागिनी राई र युनिसाको लागि, मुना मुखिया, प्रेमकला आचार्य, बुधवेर तामाङ, दिलदुखी प्रिया, जमिनदार बाबु इमान्दार, छोरो सरस्वती खत्री, सजना माझे, त्यसै गरी कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। टिकारामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी कल्पना साङपाङजी लेख्नुहुन्छ, उहाँको कमेन्ट म एकैछिनमा वाचन गर्छु, यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ। को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते,
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीको बन्दीपुरबाट निरु सुनवार हो।
0: निरुजीको खबर के छ, सुनाउनुहोस् न।
1: खबर एकदमै ठिक छ, पानी परेको छैन, एकदमै मौसम कुल कुल भइरहेछ।
0: मौसम कुल छ,
1: हजुर,
0: शीतल शीतल छ त्यसो भए।
1: हजुर हजुर, शीतल शीतल छ, घाम पनि छैन, पानी पनि छैन, होइन, हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ छैन।
0: हिजो त्यही तापनि पानी परेर हेर्नुहोस् न, बिजेकै बनाएको छ नि, अब हिँड्दाखेरि अब बाटो
1: धेरै ठुलो परिरहेको छ क्या, हिजो चाहिँ
0: पके भने एकदमै ठुलो, एकछिनमा रहन रहेको जस्तो हुने, फेरि एकछिनमा पानी पर्ने, यस्तै भइरहेको थियो हिजो। आज पनि समग्रमा बिहान पनि अलिअलि परेको थियो, त अहिले चाहिँ छैन, ठिक छ। मेरो खाना भइसकेको छ, हाम्रो निर्वजीको भयो कि बाँकी छ,
1: मेरो एकैछिनपछि
0: ल, एकैछिनपछि हुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
1: हजुर, कार्यक्रम थिएँ, कहिले आउँछ भनेर वेटिङमा पनि बसेको थिएँ, ठ्याक्कै होइन आयो पनि, फोन पनि ट्राई गरेको, ठिकै लाग्यो।
0: कार्यक्रम चाहिँ सुरुदेखि नै सुन्दै हुनुहुन्थ्यो?
1: सुनिरहेको छु तपाईँको, जे होइन यो प्रोग्रामहरू त कुनै पनि छुटाउँदिनँ, सबै सुनिरहेको हुन्छु।
0: ल ठिक छ, आज अलिकति के प्राविधिक समस्याहरूले गर्दा हामी ठिक समयमा उपस्थित हुन सकेनौ, त्यसको लागि चाहिँ हामीले यहाँहरूमा क्षमा माग्नुपर्ने हुन्छ, किनकि सधैँभरि हामी यहाँ ठिक 10 बज्दाखेरि उपस्थित हुने गर्छौँ, कहिले कहीँ प्राविधिक समस्याले पनि
1: 24-25 भइसकेको थियो होला
0: होइन, हामीलाई समस्या दिन्छ। ल ठिक छ, यस्तै छ, यो समस्याका बावजुद तपाईँसँग आउन पाइयो, साथै बोल्न पनि पाइयो, खुसी लागेको छ। आज चाहिँ गीत सुनाउनु पर्ने हुन्छ है त निरुजी?
1: म गीत चाहिँ अलिक थोरै होइन प्रयास गर्छु नि, यहाँ अब होइन कुनै ट्राईहरू त गरेको छैन, र भए पनि हेर्नु न, अब समस्या त्यही त हो नि, घरमा यताउता कामहरू गरिरहेको थिएँ, आज सटरडे रहेछ क्या, अनि भइसके थाहा भयो, तपाईँले भन्नुभयो, मैले त बिर्सिसकेको थिएँ क्या, हिजो त अब ऊ होला भनेर गइरहेको थिएँ नि त, सटरडे होला जस्तो लागिरहेको छ, फेरि आजतिर छ क्या, हिजो त फ्राइडे रहेछ, अनि त्यही भएर म सुरु गर्छु नि।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: गोर्खे कुकुरीमा मन्जी त्यो मायाले पहिलो नम्बरमा, गोर्खे कुकुरी लौरे सम्बलमा मन्जी त्यो मायाले पहिलो नम्बरमा, झुटो होइन यो कुरा साँच्च मन नै भरि खुल्दुल मच्चा छ, गोर्खे कुकुरी गोर्खे कुकुरी लौरे सम्बलमा मान्छे मायाले पहिलो नम्बरमा। यति नै ल दिदी,
0: ल यति मात्रै गाउनुहुन्छ निरजले? ल गोर्खे कुकुरी
1: मिठो गीत मात्रै, अब धेरै त गाउँथे यहाँनिर, हेर्नु न अलिकति पानी
0: पर्यो क्या। ल हुन्छ, यहाँले गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद अहिलेको लागि छोड्छौँ है। हवस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निरुजी, यता बन्दीपुरबाट मन्दी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। मिठो गीत पनि गाएर कार्यक्रमबाट चुकिसक्नु भएको छ, अब भने पालो तपाईँको रहेको छ, तपाईँलाई पनि गीत गाउन आउँछ, तपाईँ लोकगीत संगीतको पारखी मित्र हुनुहुन्छ, पक्कै तपाईँ जहाँ जाँदा पनि, यात्रा गर्दा होस्, घरमा बस्दा होस्, तपाईँले घाँस काट्न जाँदा होस्, घरमा बसेर खाना खाँदा होस् अथवा पकाउँदा होस्, तपाईँले सदाबहार गुनगुनाउने गीत भनेकै लोकगीत हो जस्तो लाग्छ मलाई, त्यही भएर आजको बसेमा तपाईँले गाउन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0840-40-0026 नम्बर खुल्ला छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: लीला मगर सिन्धुलीको बिटिजरबाट।
0: लीला, आजको खबर के छ, सुनाउनुहोस् न।
2: एकदम ठिकै छ भन्नु पर्छ,
0: एकदम ठिक ठाकको साथमा हामीलाई सुन्दै हुनुहुन्छ त्यसो भए?
2: हजुर।
0: अनि खाना खानुभयो कि बाँकी छ त?
2: खाइसकेको भन्नु पर्छ दिदी हजुरको,
0: मेरो त बाँकी नै छ त लीला चाहिँ, खोइ त लीला चाहिँ खाइसक्नु भएछ, हामीलाई यसो दिदीले खानु भयो कि भएन भनेर सँगसँगै खाँदा सम्झनु भएन जस्तो छ आज,
2: सम्झिनु
0: भएको थियो?
2: हजुर,
0: मलाई सम्झिनु भएको थियो खाना खाने टाइममा?
2: सम्झेका थिए
0: सम्झनु भएको थियो तर म आउन सकिनँ है
2: हजुर
0: ल ठिक छ पक्कै पनि एक दिन समय मिल्दा हाम्रो भेट हुन्छ हामीले कहिल्यै नसोचेको व्यक्तिसँग भेट हुन्छ हामीले कहिल्यै नसोचेको ठाउँमा त्यो बस्तीमा त्यो गाउँमा पुग्न सकिन्छ पक्कै तर हामीले प्रतीक्षा गर्नुपर्ने हुन्छ ठिक छ हामी आउँछौ र हामी लीलाजीको घरमा मिठा परिकार खानेकुरा पनि खान्छौ है आउँछु म चिन्ता नगर्नुहोस् तर यही नीति यही समय भनेर ठ्याक्कै टुङ्गो लागेको छैन
2: हजुर
0: आउँदाखेरि सम्झे होला है
2: हुन्छ
0: ल अब मिठो गीत गाउनु पर्ने हुन्छ सुरुवात गर्नुहुन्छ नि है हुन्छ ठिक छ हामी आउँछौ र हामी लीलाजीको घरमा मिठा परिकार खानेकुरा पनि खान्छौ है
2: हुन्छ दिदी आउनु न
0: आउँछु म

0: बिरयू का मना गारे के दुबहत वोकल वोकल वोकल को माया लाई ताना शुरू करिया ऐसी नहीं
1: अने लीला जे
0: हाजुर
1: ये उठा कुरा बानुम
0: बानु
1: तभी गीत गाऊं दे उन्होंने सांस नो से किन्हें बाये
0: इसे आज उसे ये बाउजू उन्होंने चाहनी
1: अनि भाउजू र तपाई त सँगै बस्ने सधैँ भरि भेटघाट गर्ने तपाईँको आनी बानी बोलीचाली सबै थाहा छ भाउजूलाई तर गीत गाउँदा तपाईँ भाउजूदेखि हाँस्नु पर्ने त्यस्तो आशा के थियो र के थिएन त्यसै हाँसु थियो है
0: हजुर
1: ल ठिक छ दुबो हरियो आज कसको दिन जन्मदिन परेको थियो लीलाजे गीत मात्र गाउनु भयो त्यही चाहिँ नजिकै रहेछ त्यसको गीत गाउन आउँछ कि आउँदैन आउँछ तपाईँलाई तिजको सबैभन्दा मन पर्ने गीत कुन हो सबै त मनपर्छ त्यो भित्र सबै मनपर्छ तर सधैँभरि आफूलाई तिजको गीत चाहिँ यो चाहिँ सुन्न मन लाग्छ है मलाई भन्ने पनि त कुनै होला नि त खास गीत
0: छैन म त सबै सुन्ने गर्छु भन्नुपर्छ
1: सबै सुन्ने गर्नुहुन्छ तर कार्यक्रममा चाहिँ तिजको गीत सुनाउनु हुन्थ्यो कि जस्तो लाग्दै थियो हाम्रो लीलाजीले जन्मदिनको गीत सुनाउनु भयो ठिक छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु
0: अर्को वर्षैमा आउला नि
1: ल अर्को वर्षैमा बिहिबारको वर्षैमा नि सुनाउन सक्नुहुन्छ शनिबार हामी अर्को हप्ता प्रतीक्षा गर्छौँ है
0: हजुर हुन्छ समयले सरसम्म गर्छु भन्नुपर्छ
1: ल हुन्छ अर्को हप्ता चाहिँ नआसिकन गीत गाउने है त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला मगरजी उहाँले जन्मदिन विशेषको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ हामी फटाफट साथीहरूको सहभागितालाई नै लिनेछौं आजको विषयमा तपाईँको आवाजमा मिठा र माइला मञ्चले लोकगीतहरू सुनिरहेका छौं तपाईँले 0440 40 0026 मा सहभागिता जनाउनु पर्ने हुन्छ तपाईँले सधैँ सुन्दै आइराख्नु भएको कार्यक्रम लोकोशैलीको बसाइमा छौं हजुरको रेडियो वेग से दुई थोप लेख्ने हर्जको फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाखुसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीहरूको धेरै फेसबुक कमेन्टहरू पनि प्राप्त छन् हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौं तपाई प्रत्यक्ष फोन सम्पर्कमा जोडिन चाहने साथीले जोडिन सक्नुहुन्छ यति बेला सन्देश तुलाङ्गीजीले पनि हेलो नमस्ते भन्दै हुनुहुन्छ निरुता चामलिङ राईले पनि सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ त्यसै गरी लक्ष्मी थापा मगरजीले पनि नमस्कार दिदी म पनि कार्यक्रम सुन्दै अनि हेर्दै पनि छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद म चाहिँ रोल्पाबाट है भन्दै हुनुहुन्छ अब बस्ने गीत सबैको लागि भन्दै छुट्टी भन्नुभएको छ भने लक्ष्मी थापा मगरजीले किन हुन्छ नमस्ते दिदी म कार्यक्रम सुन्दै अनि हेर्दै पनि छु भन्दै हुनुहुन्छ त्यसै गरी रिमा थानीजी पनि लेख्नुहुन्छ ए हजुर नमस्ते शिवा है के छ खबर सन्चै हुनुहुन्छ होला कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैको लागि भन्नुभएको छ फुची क्विन्जीले पनि नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ अब बज्ने गीत सबैको लागि विशेष गरी धनु गजमेर भावना मगर को लागि भने भन्दै हुनुहुन्छ क्षेत्री आयुषले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी यति बेला टेकु छेत्रीजी पनि लेख्नुहुन्छ नमस्ते नमस्कार आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु मिता तनहुबाट बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ शान्ति विशीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ म तपाईँका कमेन्टहरू वाचन गर्दै गर्दै कार्यक्रममा अगाडि बढ़िरहेको छु यति बेला चाहिँ कार्यक्रममा फेरि पनि अर्को मिठो गीततर्फ लागौं कि जस्तो लाग्दैछ यति बेलाको दसैँमा कार्यक्रममा अर्को एकदमै मिठो अनि रमाइलो तीजको गीत बज्दैछ कार्यक्रम

0: कार्यक्रम राजमा एकदमै मिठो रमाइलो त्यसको गीत तिजको रहर आइबरुलाई भन्ने एकदमै मिठो गीत रहेको थियो। यो गीत बसी फेरि हामी आइसकेका छौं। यस्तै मिठा रमाइलो गीत संगीत तपाईँकै आवाजमा पनि हामीले सुनिरहेका छौं। मात्रै तपाईँले सहभागिता जनाउनुहोस् 048 40 40 0026 यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज केही बुझेन। केशव ओली भन्नुभयो? कुन ठाउँदेखि भन्नुभयो? ल ठिक छ, के सब्जीको खबर केशव सुनाउनुहोस्। सबै ठिकै छ। अनि खाना खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ। हामी कार्यक्रम तर्फै लाग्यौ न त, आज गीत सुनाउनु पर्ने हुन्छ। कार्यक्रम सुन्नु भएन? कार्यक्रम नसुनिकन त थाहा हुँदैन नि त फेरि। गीतै गाउन आउँदैन भने तपाईँलाई कार्यक्रम आउँदैछ भनेर कसले भनेर कसरी फोन गर्नुभयो त? ल भन्नुहोस्, आजको कार्यक्रमको नेम त्यही नै छ।
1: गीत गाउन आउँदैन हो र भने राति आएको दिदी।
0: ल ठिकै छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि सुटौँ है त। हवस् त, नमस्ते। भर्खर सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो साथी हुनुहुन्थ्यो, उहाँलाई गीत गाउन आउँदैन भन्नु। गीत गाउन आउने साथीले मात्र फोन गर्नुहोस्, कार्यक्रमको नेमहरू तपाईँलाई थाहा छैन भने कुरो फोनै नगर्नुहोस्। मैले त तपाईँलाई आज मात्र होइन, योभन्दा कार्यक्रममा धेरै अगाडि पनि भनेको छु, कार्यक्रममा हामीले सदाभार यस्ता कुराहरू भन्ने कुरा पनि हुँदैन, किनकि तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ भन्ने थाहा छ। जस्तो अब म कार्यक्रममा गीत गाउन मलाई आउँदैन भनेर बरु अर्को साथीको फोन लाग्छ होइन, गीत गाउन नआउने साथीले फोन नगर्नुहोस् म चाहिँ भन्छु, किनकि अन्य फोन गर्न आउने साथीले म गीत गाउन इच्छा छ, चाहना छ, रहर छ भन्ने साथीहरूको फोन नलागेको नलागेकी भन्ने गुनासो गरिरहने क्रममा फोन गीत गाउन नआउने साथीले फोन नगर्नुहोस् भन्छु। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कहाँदेखि हो?
2: हजुर, म सिन्धुली सिकालबाट आर्यन मगर।
0: आर्यनजीको खबर के छ ल भन्नुहोस् न।
2: राम्रै छ, रमाइलै छ, अलिअलि धमर धुम्म नै छ, खासै उज्यालो छैन, आज घाम खासै लागेको छैन, ठिकै छ।
0: उधेर छ मौसम?
2: हजुर हजुर,
0: उधेर त बादल लागेर भएको होला नि होइन आर्यन चाहिँ?
2: हजुर हजुर, बादल लागेर हो, एकदम उज्यालो चाहिँ छैन, जस घाम लागेको छैन, त्यो बादलले ढाकेको छ भन्नुपर्छ।
0: प्रकृतिलाई हँसाउन सकेन जस्तो छ।
2: हजुर
0: होइन,
2: हजुर हजुर,
0: अब प्रकृतिलाई हँसाउन हामीले के गर्नुपर्छ होला त ल भन्नुहोस्।
2: खै अब अब आफै हाँस्यो नि अब हाँस्छ होला कि? हजुर खै त्यस्तो हाँस्यो थाहा हो।
0: अब हेर्नुहोस् न, कहीँ कतै बाढी गएर सबै खालि समस्या हुन्छ, फेरि अन्त पहिरो जान्छ, त्यो पनि समस्या छ, पानी पर्छ, खोला नाला वा बाढीको बहाव बढ्छ, त्यो पनि त्रास छ, चिन्ता छ। अब भिर पाखामा बस्नेहरूको लागि पहिरो जान्छ कि भन्ने फेरि अर्को त्रास छ। अब कति समय ठाउँ समूह जमिन भए पनि जमिनै भाषिने हो कि भन्ने चिन्ता छ। अब पानी परे पनि ठिक छैन, नपरे पनि ठिक छैन, जे गरे पनि ठिक छैन।
2: हजुर, केही गर्दा नि ठिक छैन, अब केही गर्दा नि छैन भने त्यो होला।
0: ठिक छ, अब त्यसो भए प्रकृति आफै खुसी हुनुहुन्छ भन्ने बनाए चाहिँ हाम्रो आरएनजीको रह्यो।
2: हजुर खै खै के
0: के भन्नुहुन्छ त? त्यही अघि यही भन्नुभयो होइन,
2: त्यस्तै नै होला।
0: ल ठिक छ, प्रकृति आफै खुसी हुनुहुन्छ। अब हुन त बर्खायामको समय छ, अब प्रकृति बिस्तारै बिस्तारै अब यस्तै हो, अब पानी पर्ने क्रम बिस्तारै हिउँद लाग्दैछ, अब केही दिन केही समय होला पानी पर्ने, त्यसपछि त फेरि घाम लागेर टन्टलापुर काम गर्न नि गाह्रो होला नि त आर्यनजी।
2: हजुर, लाग्यो भने फेरि एकदम चर्कै घाम लाग्छ, एकदम तराईतिर झन् अब गतेतिर झन् बस्नै सकिँदैन, लेखलेखतिर चाहिँ ठिकै हुन्छ।
0: ल ठिक छ, यो रमाइलो मिठो कुराकानी साथसाथै म कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छु। आजको दिन कसरी बिताउँदै हुनुहुन्छ ल भन्नुहोस्।
2: आजको दिनमा अब खाना खाएर बस्दै हो, अब एक घाँस च्याउला काट्ने अनि यसो गाउँतिर यसो बारी खेतबारीतिर यसो डुल्ने त्यसरी नै हुनुपर्छ।
0: त्यसै गरी सधैँभर एउटै मात्रै काम गरिरह्यो भने कहिलेकाहीँ त दिक्क पनि लाग्छ कि लाग्दैन?
2: दिक्क त लाग्छ नि, अब दिक्क लाएर पनि के नै गर्नु, तर अलिअलि त लाग्छ नि, लाग्नु त
0: लाग्छ, तर आराम गर्ने समय हुँदैन, अब जाउँ भने कहाँ जाउँ भन्ने हुन्छ है। जस्तै अब आजको काम हामी छोडेर आज अल्छी लाग्यो, दिक्क लाग्यो, ठिक छ म कहीँ कतै घुम्न जान्छु अथवा म बस्दिन बस्छु मात्रै काम गर्दिनँ भने पनि फेरि भोलि त्यो काम आफैले गर्नुपर्ने हुन्छ।
2: अरू त काम आफैले पनि हो, झन् आजको काम भोलि गर्दाखेरि अलिकति झन् अलिकति फरक पनि हुन सक्छ।
0: कति भने आज हामीले मकैको बिउ खेतमा बारीमा छर्यौँ भने पर्सि त टुसा निस्किन्छ, भोलि झन् ढिला हुन्छ होइन? त्यही भएर काम छिटै गर्नुपर्छ भन्ने मलाई हाम्रो आरएनजी कुरा।
2: हजुर
0: ल ठिक छ, त्यसो भए हामीले पनि काम छिटो छिटो गर्नुपर्ने रहेछ, हामी केही सुस्त गरेका छौँ कि जस्तो लाग्यो है आरएनजीको भनाइ
2: अनुसार।
0: ठिक छ, रमाइलो मिठो कुराकानी भयो, कार्यक्रमको अन्तिम आइसकेको छु, म एउटा मिठो गीत सुनाउनुहोस् न, छोटो मिठोमा सुनाउनुहोस् ल।
2: हुन्छ, एक लाइन जति मलाई सुनाउनुहोस्।
0: ल हुन्छ ल, सुरु गर्नुहोस्।
2: हजुर।

0: झुन्दै गयो भाइ त भन्नुभयो
1: हजुर
0: ल ठिक छ यहाँले एकदमै खालि मनसुने गीत मात्रै गाउनुहुन्छ त्यही भएर म पनि यहाँ भत्कानेर बस्दै छु मेरो आवाजमा त्यस्तो म भत्कानेको आवाज आएको छैन
1: हजुर खै अब छ भन्नुपर्छ अब छ नै
0: ल ठिक छ एकदमै मिठो रमाइलो साथसाथै त्यो मनसुने गीत गाउनुभयो है यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अन्डे बसेमा पनि आउँदै गर्नुहोस् अहिलेको लागि छोडसँग आए हवस् त नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो आर्यनजी अब चाहिँ म फोन लिन्न पाँच मिनट मात्रै बाँकी छ समय एघार बन्न लागिसकेको छ यति बेला फेसबुक लाइनमा केही कमेन्टहरू प्राप्त छन् ती कमेन्ट वाचन गर्दै म पनि बिदा हुन्छु यति बेला विष्णु आचार्यजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ कमल श्रेष्ठजी पनि लेख्नुहुन्छ आज मलाई एलिना चौहान र रचना रिमालको आवाजमा रहेको त्यस विशेष मुभी गीत भन्दै हुनुहुन्छ मुभीको गीत भन्नुभयो कि क्या यहाँले झिङ्गेराउ भन्दै हुनुहुन्छ ठिक छ अब कार्यक्रम सुन्नु भएको छ कि होइन हाम्रो कमलजीले यो कार्यक्रममा चाहिँ लोकगीत मात्र बज्छ भनेर हामीले भनेका छौँ तपाईँ फिल्मको गीतमा लोकगीत रोजिदिनुहुन्छ लोकगीतको कार्यक्रममा फिल्मको गीत रोज्नुहुन्छ कार्यक्रमको नेम पनि अलिअलि त पालना गरौँ न साथीहरू भन्छु है म चाहिँ तपाईँ अब फेसबुक लाइभमा यति लामो कमेन्ट पठाइराख्दाखेरि हामीले कार्यक्रममा के भनेका छौं साथै कार्यक्रमको विषयवस्तु के छ के गर्नुपर्छ भन्ने कुराहरू पनि हामीले भनिरहेका हुन्छौं अब यसको मतलब के हामी कार्यक्रममा आउने एक्लै बोल्ने जाने भन्ने जस्तो मात्र बुझिन्छ क्या अब कुन कार्यक्रम हो के हो कुन गीत बज्न मिल्छ या मिल्दैन भन्ने कुराहरू पनि रहन्छ हाम्रो पनि एउटा कार्यक्रमको नियमको दायराभित्र बसेर हामीले कार्यक्रममा बोल्नुपर्ने हुन्छ चलाउनु पर्ने हुन्छ यो हुँदाखेरि हामीले कमेन्टमा यो गीत बजाइदिनुहोस् त्यो गीत बजाइदिनुहोस् भन्नुहुन्छ कार्यक्रमको नियम बुझ्नुहोस् कार्यक्रममा कुन गीत बजेका छन् कार्यक्रम के हो भन्ने कुरा त्यो विषयवस्तु तपाईँहरूले बुझ्नुपर्छ भन्छु उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु राजकुमार भुजेलजीले पनि रिमा थामीलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ अविनाश आयुजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले सिन्धुलीबाट अब बस्ने गीत सबैलाई ल भन्नुभएको छ नवराज खत्रीजीले पनि नमस्कार सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब यतिन्जेलसम्म तपाईँका प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्नुभयो फोन प्रेस गर्नुभयो फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को मिठो गीत छोड्दै आजको लागि चाहिँ म कार्यक्रम लोककोसेलीको बसाईबाट बिदा हुन चाहन्छु हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। संयुक्त राष्ट्र संघले भोटेको से बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 4.96 करोड़ अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4.96 करोड़ अमेरिकी डलर अर्थात झण्डै 7.49 करोड़ रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोसी तथा त्रिशुली नदीमा गएको बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षाको सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले संचालन गरिरहेको उद्धार तथा राहत कार्य सँगै समन्वयमा रहेर काम गरिरहनु भएको छ। रसुवा, नौकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन्। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले यो सहयोग अपीलको मुख्य प्राथमिकतामा सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत उपचार सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेको संख्या 31 जना पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उत्तृत गरी चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। कमाण्डर सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धार कर्मीले 987 वटा व्यक्तिगत सामान भेटाएको समेत बताएका छन्। हिमाली क्षेत्र हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रमुख सहित सचिव र उपसचिव तहका कर्मचारीको सरोह गरेको छ। मन्त्रालयले 18 पदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालय कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयले सहसचिव श्रवण कुमार पोखरेललाई झापा र सल्यानका प्रमुख जिल्लाको महेन्द्र कुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउनु भएको छ। जाजरकोटका खटान्त अधिकारीलाई 12 धर्मेन्द्र मिश्रलाई गोरखाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनुभएको छ। गोरखाका तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय, खोटाङकी रेखा कडेललाई दोलखा र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयका सरुवा गर्नुभएको छ। त्यस्तै रौतहटका प्रजीय दिनेश सागर भूषाललाई गृह मन्त्रालय, रोल्पाका गंगा बहादुर छेत्रीलाई पर्वत र पर्वतका लक्ष्मी प्रसाद पौडेललाई रौतहटको जिम्मेवारी दिनुभएको छ। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यरत देवराज फुयाललाई डडेलधुराको र डडेलधुराका प्रजीय अमर बहादुर ओलीलाई भागेको सहायक प्रजीयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका उपसचिव कुलशेखर आर्यलाई भोजपुर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङलाई खोटाङ, उपसचिव वन्दना केसीलाई सल्यान र गणेश गैरेलाई ब्याग्दीको जिम्मेवारी दिनुभएको छ। संघको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण
र नौ जीसोरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागरण बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर यात्रा गर्दै रथलाई बजार प्रक्रिया गराउने चलन रहेको छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासन कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजय भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने पाकल गरेको र विजय भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख रहेको छ। पाँचवटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जितगढ़ीमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो। त्यसैले सम्झनामा विक्रम सम्बत 1876 जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। ललितपुरको मंगल बजारमा आज भिन्दो अर्थात भीमसेनको जात्रा हुँदैछ। भीमसेनलाई शुभ देवताको रूपमा पूजा गर्ने परम्परा रहेको छ। पाटन वासीले भीमसेन जात्रालाई रातो मसिन्द्रनाथ जात्रा पछिको दोस्रो ठूलो जात्राका रूपमा मान्ने गरेका छन्। ललितपुरको मंगल बजारमा रहेको भीमसेनका मूर्तिहरू मध्ये पित्तलको मूर्तिलाई खटमा राखेर बेलुका 7 बजे पछि नगर परिक्रमा गराइन्छ। खटको अगाडि र पछाडि मानिसहरू धूप बालेर जात्रामा सहभागी हुन्छन्। भीमसेनलाई बालेको धूप पत्ती घर लगेर पूजा स्थानमा राखेमा शुभ हुने जनविश्वास रहेको छ। विशेष गरी नेपाल समुदायमा भीमसेनलाई व्यापार व्यवसायका देवताको रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। यस जात्राले धार्मिक आस्था र व्यापारिक समृद्धिको कामना सँगै पाटनको मौलिक संस्कृति परम्परालाई समेत निरन्तरता दिँदै आएको छ। आज मध्य प्रदेश बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र मौसमपुर र तराई भागमा एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ र अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायतका एक दुई ठाउँमा पानी परेको थियो। गैराति सबैभन्दा धेरै पाल्पाको अर्चुलेमा 70 मिटर भन्दा धेरै पानी परेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। इंग्लिस प्रिमियर लीगमा गैराति भएको खेलमा लिभरपुलले स्विज टाउनलाई 2 गोलले हराएको छ। लिभरपुलको जितमा दुवै गोल अक्टेन्जर इसाइकले गरेको इसाकले गर्नुभएको छ। उहाँले खेलको 6 र 9 मिनटमा गोल गर्नुभएको नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएताको लिभरपुलको यो पहिलो जित रहेको छ। यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपुलले लीगमा न्यूक्लास युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 गोलले बराबरी खेलेको थियो। 3 खेलमा 1 जितसहित लिभरपुलको 5 अंक भएको छ। त्यसै पहिलो खेल जितेको इप्सविच टाउनले लगातार 2 खेल हारेको छ। इप्सविच टाउन 3 अंकसहित तालिकाको 13 स्थानमा रहेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्के पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुणे पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 892, र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
12: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
9: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
10: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
11: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
12: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: कार्यसूचीको विषयहरू
12: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
11: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
12: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
11: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
12: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: कार्यसूचीको विषयहरू
12: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
11: आर्थिक

0: बिहान 10 बजेदेखि 150 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुनहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: कहाँ कहाँ होला यो किताब? जहिले लेट है
7: किन के भयो?
6: तिमीलाई कुर्ने चक्करमा मैले झुम्का पनि लाउनु बिर्सेँ।
7: झुम्का मात्रै भनेर त हेर, पुरा बजार किन्छ।
6: मलाई बजार होइन, झुम्का किन्दै झुम्का।
7: अलिसा, अरे सुन न।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तथा श्रमिकको खोजी भइरहेको छ। गएको 10 गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। यसैबीच नेपालले भोकेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यानकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढ़ेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगी बीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्राण्डका सिलिण्डर भर्न शुरू गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास आवश्यक पर्छ तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिण्डर पनि खपत हुने अवस्था छ। संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिण्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाड़ी संकट पृथ्वी राजमार्ग अवरूद्ध एवं अन्य बहाना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा मरमत गर्न आज गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। क्षतिग्रस्त सड़कको मरमत गर्न गाड़ीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढ़ीको मध्यम जोखिम, पटेकोशी र त्रिशुली नदीमा पनि बहाव बढ़न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बोटेकोशी बाढ़ीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम रहेको हो। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्री, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अप्नाउन भनिएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटवलको जितगढ़ीमा भएको लड़ाईमा युद्धमा जान अघि थापाले विजय भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। भोटेकोशी बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धृत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्टेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एको खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडालमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्म्याकर्स र खप्तड फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजय शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिंहबाडीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडीसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाड़ीको आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबीएलमा आज पनि 2 खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 048-540-143 98-63-023-422।
7: टन्ने पैसो कमाइएला भनेर 100-36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
7: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-540-398 048-540-398।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
11: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
12: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना फर्के भने प्रविधि समिसनबाट साथ मिलेको छ ललिता हायुको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.nका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले नियमित कार्यक्रम सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई आजको बसाइमा तपाईँको रुचाएको गीत बस्नेछ। तपाईँले रोज्नु सक्नुहुनेछ तपाईँलाई मनपर्ने चलचित्रको गीत र रुचाएको गीत मार्फत छोटो मिठोमा आफ्ना साथी सङ्गीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ र कार्यक्रममा अवधिभर तपाईँको रुचाएको गीत बस्नेछ आजको बसाइमा भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउने तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत राख्यौ हामीले मायाको डोली चढाई तिमीलाई लैजाऊ लाने एकदमै मिठो गीत रहेको थियो। आधी बाटो चलचित्रको गीत रहेको थियो, हामीले यस्तो गीत राखिसकेका छौं र यसरी नै आजको बसाईमा तपाईँको रोचाई गीत बज्नेछ र यसमा सिंगर रहेको छ यस कुमार, लिरिक्स म्युजिकमा पनि यस कुमार हुनुहुन्छ, मुभी आदि बाटोको रहेको थियो सङ्गीत हामीले राखिसकेका छौं। यति बेला तपाईँ सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो एक सय 2.1 मेगाहर्ज र साथै तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको बसाइमा तपाईँको रोजाएको गीत बस्नेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार साथी हुनुहुन्थ्यो, छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जो साथी हुनुहुन्छ फेरि पनि तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सिंहलाई सम्झना सन्देश राख्नुहोला। र आजको बसाई विशेषरहेको छ, तपाईँलाई कुन गीत सुन्न मनहुन्छ चलचित्रको, त्यो गीत चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाएर रोजाइमा पार्न सक्नुहुनेछ। सुमित सुनवार किराची हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट, बौद्ध जुरपाटीबाट हो भन्दै हुनुहुन्छ। प्रोग्राम एकदमै राम्रो लाग्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। हिरा बहादुर लगाईजीले पनि नमस्ते सिस बुटोलबाट सुन्दैछु है भन्नुहुन्छ। त्यसै गरी शान्ति विश्वजी हुनुहुन्छ, उहाँले पनि मिस यु, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ कमल श्रेष्ठजी हुनुहुन्छ भन्दै थिए, साथी हुनुहुन्छ, यति बेलाको साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्कार अध्ययनजी बोल्नुभयो, के छ हजुरको खबर? आरामै हुनुहुन्छ है?
1: आरामको छ, समग्रमा सबै ठिकठाक छ अहिलेसम्म।
0: अहिलेसम्म ठिकठाकै छ, अब पछि के हुन्छ त्यो भनेको पछि नै थाहा हुन्छ होइन?
1: हजुर, यो भविष्य कुरा अब कसैलाई पनि जानकारी हुँदैन, तर अहिलेसम्म
0: अब त्यो पछिको कुरा पछि नै थाहा हुनेछ। अनि के छ त्यो मौसमको कुरा गर्नुपर्दा, अब यता रामेछापकोतिर चाहिँ पानी झरेर पर्छ, फेरि रोकिन्छ, यस्तै छ, अहिले फेरि मन्द मन्द घाम लागिरहेको छ, त्यताको के छ सुनाउनुहोस्।
1: त्यही छ, एकदमै यहाँ पनि त्यस्तै छ, अहिले हाम्रोतिर पनि अहिले चाहिँ घाम लागिरहेको
0: छ। कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन त अहिले?
1: कार्यक्रम मैले सुन्न पाउन अहिले विशेष कारणले गर्दा।
0: के छ अनि अरू समग्रमा सबै ठिक छ होइन त?
1: समग्रमा सबै ठिक छ आजको दिनमा।
0: आजको दिनमा त भनिहाले नि, अब भविष्यको कुरा पछिको समयको कुरा पछि नै थाहा हुन्छ होइन, कि त अगाडि नै यस्तो हुनेछ भनेर थाहा हुन्छ भने कुनै भइसकेपछि थाहा हुन्छ होइन?
1: भविष्यमा हामीलाई यस्तो हुन्छ भनेर थाहा भइदिया भए त अस्ति त्यो त्यत्रो 10 गते जो विपत्ति आउँदाखेरि त सबैलाई थाहा भइहाल्छ नि, ठ्याक्कै आउने त्यो कसैले सोचेको कुरा भइदियो त्यो दिन होइन, त्यस्तै हो यो भविष्यमा।
0: अब मैले त्यहाँसम्म चाहिँ नपुगौँ न, अब हामी जुन कामहरू चाहिँ यो काम चाहिँ भोलि गर्नेछौँ भन्ने कुराहरू चाहिँ मैले त्यो विषय भने होइन, अब त्यो प्राकृतिक प्रकोप होइन, अब त्योसँग त हामीहरू किन्नै छैन नि होइन, त्यो भन्ने कुरा त अब त्यो टाढाको कुरा हो, जुन कुरा हामीले अब भोलि गर्नेछौँ होइन भन्ने हुन्छ नि त, यो समयमा यो काम गर्नेछौँ भन्ने कुराहरू चाहिँ गर्ने भने चाहिँ थाहा हुन्छ, अब भए पनि आउने समस्याहरू त कुन बेला आउँछ त्यो हामीलाई थाहा हुँदैन। मैले त्यो विषयमा चाहिँ गएन होइन, जुन कुरा अब सामान्य कुराहरू त हामी भोलि यहाँ जाँदैछौँ यो काम गर्नेछौँ भन्ने कुरा त त्यो साधारण कुरा हो होइन, त्यसलाई चाहिँ मैले भन्न खोजेको मात्रै हो, अब त्यो आकस्मिक होइन हुने कुराहरूलाई चाहिँ अब पछिको कुरा नै थाहा हुन्छ त्यो विषयमा भन्ने कुरा मैले तपाईँलाई जानकारी गराएँ। ठिक छ, कार्यक्रममा आउनुभयो, एकदम खुसी पनि लागेको छ, हामी कार्यक्रमतर्फै लागौँ न त त्यसो भए। आज कुन गीत सुन्न भन्छ?
1: नेपाली कथानक चलचित्र सो सिम्पलबाट होइन, जुन चाहिँ गीत भने
0: सो सिम्पलबाट चाहिँ जुनसुकै भए पनि गीत हुन्छ है?
1: हजुर,
0: हामी कार्यक्रममा राख्छौँ, साथी तिमीलाई सम्झिदिनुहोस्। हवस् त, नमस्कार। उहाँहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले चाहिँ एकदमै मिठो गीत पनि रोजाइमा पार्नुभएको छ, सो सिम्पल ओभिसङबाट जुनसुकै भए पनि हुन्छ भन्दै हुनुहुन्छ। उहाँको रोजाइको गीत यति बेला हामी कार्यक्रममा राख्नेछौँ र त्यसपछि फेरि अन्य साथीहरूको रोजाइको गीत लिएर हामी कार्यक्रममा उपस्थित हुने नै छौँ। यति बेला भने तपाईँको माझमा एकदमै मिठो गीत

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो अत्यन्त तामाङजीले रोसाइमा पार्नुभएको थियो। सो सिम्पल चलचित्रको गीत एकदमै मिठो गीत हामीले राख्यो। बहुतले यो जीवन भनिरहेको छ भने आवाजमा रहेको छ दीपक लिम्बु, लिरिक्समा रहेको छ कुमार विवाहित, र त्यसै गरी एरेन्जरमा रहेको छ राजन स्थान, रहेको छ म्युजिकमा तारा प्रकाश लिम्बु रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला चलचित्रको गीत तपाईँलाई पनि सुन्न मन छ भने 0440 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? डिस्टर्ब भइरहेको छ आवाजमा, साउन्ड ओपन गर्नुभएको छ पछाडि। अझै मैले बुझ्न गाह्रो भएको छ, तपाईँको आवाज एकदमै गुन्जेर आइरहेको छ है। तपाईँले अरू अन्य माध्यम पनि ओपन गर्नुभएको छ?
1: मेरो
0: ल अहिले चाहिँ मैले आवाज सुने भन्नुपर्छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ? राजुजी, आवाज त एकदमै गुन्जेर मैले केही बुझ्न सकेको थिएन, त्यो भएर चाहिँ हो। नत्र त म यो आवाजमा सुनिहाल्थेँ होइन। के छ हजुरको खबर, आरामै हुनुहुन्छ? म पनि एकदम आराम खुसी छु। अब रामेछापतिरको मौसमको कुरा गर्नुपर्दा, अघि बिहान सिरिसिरी पानी परेको थियो, अहिले रोकेको छ, मन्द मन्द घाम लागिरहेको छ, अरू समग्रमा एकदम ठिकठाक छ भन्नुपर्छ। अनि हाम्रो राजुजीले चाहिँ नझाँटिकन भन्नुहोस् त, के खोल्नु भएको थियो? आवाज त एकदम बुझ्नै नसकिने भएको थियो क्या। ल ठिकै छ, मलाई नै त्यस्तो लागेको रहेछ है, त्यही भएर मलाई त्यस्तो लागेर तपाईँको आवाज मैले प्रष्ट सुन्न नसकेको है। राजुजी सुनाउनुहोस् न, अरू खबर के छ तपाईँको, सुनाउनुहोस्। धेरै समयपछि कुराकानी भएको छ होइन, अब बुझ्नु पर्यो नि त तपाईँको हाल खबर के छ, केमा व्यस्त हुनुहुन्छ, किन कार्यक्रममा चाहिँ सहभागिता कम भयो, ल सुनाउनुहोस् त।
1: म काठमाडौँतिर बस्छु पछिल्लो समय, त्यही भएर पनि हो आस्ते अब कार्यक्रममा जोडिन नपाएको। म सन्चै छु, ठिकै छु, आरामै छ भन्नुपर्छ। समग्रमा राम्रै छ, अब तपाईँको सुनाउनुहोस्। धेरै पछि बोल्न पाएँ, कस्तो भइरहेछ, साततिरको मौसम कस्तो छ भनिदिनुहोस् न त।
0: अनि मैले मौसमको कुरा गरिसकेको छु पक्कै पनि होइन, अब मैले फेरि नि त तपाईँको हाल खबर के छ, केमा व्यस्त हुनुहुन्छ, किन कार्यक्रममा चाहिँ सहभागिता कम भयो, ल सुनाउनुहोस् त।
1: म काठमाडौँतिर बस्छु पछिल्लो समय, त्यही भएर पनि हो।

0: आवाज एकदमै त्यहाँनिर एकदम डिस्टर्ब भइरहेको छ, त्यो आवाज गुन्जेर आइरहेको छ कि बेहुली ल ठिक छ, हामी राख्नेछौँ है त हजुरले साथीसँगलाई सम्झनुहोस्।
1: स्पेसल त अलिक प्रति नै बोल्न पाइरहेको छ जस्तो लाग्यो होइन, अनि सम्पूर्णलाई भन्छु अलिक डिस्टर्ब छ म होइन फसलमा चाहिँ डिस्टर्ब छ, पछि कुराकानी गर्दै गर्दैछु अहिले भनेर चाहिँ ल।
0: हवस् नमस्कार, उहाँ उहाँ हुनुहुन्थ्यो राजु लोहारजी हुनुहुन्थ्यो, धेरै समयपछि कुराकानी भएको थियो तर केही होइन उहाँको पसलको कारणले गर्दा हो साउन्डमा चाहिँ एकदम डिस्टर्ब आइरहेको थियो र आवाजमा मैले दुरै दुरै पनि गीतको चाहिँ कुन चाहिँ हो कुन चाहिँ भनेर चाहिँ सोधिरहेको थिएँ। ठिक छ, उहाँको रोजाइको गीत हामी अब बेहुली चलचित्रबाट जुनसुकै भए पनि एउटा राख्नेछौ, दिलमा ठाउँ छ भने एकदमै मिठो गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: गीतहरू आएको थियो, लिरिक्समा रहेको छ अर्जुन पोखरेल रहेको छ, र त्यसै गरी भोकलमा अन्जु पन्त प्रशान्त शिवाकोटे रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेको छ र एरेन्जमेन्टमा रहेको छ बाबु रहेको छ, सो गीत बजिसकेको छ। यो गीत हाम्रो राजुतिरे रचाइमा पार्नु भएको थियो। यस्तै मिठा गीत संगीत तपाईँले पनि सुन्नु मन छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने सहभागिता जनाउनुहोस्। यो समय अवधिबाट आजको अवस्थामा वान बाई वान हाम्रो साथीले चाहिँ होइन गीत रोजाइमा पार्नुहुन्छ, उहाँको रोजाइको गीत तत्काललाई हामी कार्यक्रममा राख्नेछौ। र यति बेला हामीलाई कमल श्रेष्ठजीले पनि आज मलाई भोलि गीत आज मलाई लोभी गीत कका केकी मेलिना राई र अर्जुन र सापकोटाको आवाजमा रहेको बताइदिनुहोस् भनिदिनुहुन्छ। आज चाहिँ गीत हाम्रो साथीले रोसाईमा पार्नुपर्ने हुन्छ, हामीलाई फोन गरेर चाहिँ साथीहरूले रोसाईमा पारिसक्नु भएको छ होइन, उहाँहरूको रोजाईको गीत आज चाहिँ बज्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु।
1: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? विनिताजी, के छ खबर हजुरको? आरामै हुनुहुन्छ?
1: एकदम ठिकै छ। अनि तपाईँहरूको के छ, सन्चै हुनुहुन्छ?
0: ल, हामी पनि एकदम आरामको सले छौँ, सन्चै छौँ भन्नुपर्छ होइन। हजुर हजुरलाई पनि एकदम सन्चै छु भन्ने खबर पाएँ, एकदमै खुसी पनि छौँ। के गर्दै हुनुहुन्छ भन्दा पनि अब कार्यक्रम सुन्दै हुनुहुन्छ कि कार्यक्रम सुन्दै अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: अहिले त त्यतिकै हो, खाना साना खाएर रेस्ट गर्दै बसिराखेको।
0: खाना खाएर रेस्ट गर्दै बसिराख्नु भएको छ?
1: हजुर।
0: कार्यक्रम सुन्नु पाउनु भएको छ कि छैन त?
1: म सुन्दैछु।
0: सुन्दै हुनुहुन्छ?
1: अब सुन्नु भन्दा नि अब फेसबुक लाइभमा,
0: फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ है?
1: हजुर।
0: सबै खबर त एकदम ठिक छ है? मौसम कस्तो छ त्यता?
1: आज त घाम लागिराखेको छ, त्यतातिर
0: घाम लागिरहेको छ। अब यता चाहिँ पानी पनि पर्छ, घाम पनि लाग्छ, दोहोरो दुवै काम भइरहेछ यता चाहिँ।
1: हजुर, यता त्यस्तै हो, अहिले चाहिँ घाम लाग्छ, यसो पानी पर्छ।
0: यता पनि त्यस्तै भइरहेको छ। ठिकै छ, कार्यक्रम आउनु भयो। आज गीत रोजाइमा पार्नुपर्ने हुन्छ, कुन गीत सुन्नु मन छ हजुरलाई?
1: आज मलाई तिज भाका बजाइदिनु ल।
0: तिज भाका भन्दा पनि हामीले चाहिँ चलचित्र गीत रोजाइमा पार्नुपर्छ है? हजुर हजुर।
1: ए त्यसो भए त्यो कक्का केकीको बताइदिनु न।
0: कक्का केकीको गीत चाहिँ भन्नुभयो?
1: हजुर।
0: ल, हामी कार्यक्रममा राख्नेछौँ लोभी गीत भन्नुभएको छ, त्यो गीत हामी कार्यक्रममा राख्नेछौँ। कक्का केकी भन्ने गीत रहेको छ होइन? कक्का केकी ल, यस्तो गीत हामी कार्यक्रममा राख्ने प्रयास गर्छौँ। तपाईँले साथी सङ्गीलाई सम्झाउनुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरूलाई सम्पूर्ण साथीको लागि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो साथी विनिताजी हुनुहुन्थ्यो, उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, एकदमै मिठो गीत रहेको छ होइन, कक्का केकी भन्ने गीत रहेको छ। सङ्गीत हामी कार्यक्रममा राख्छौँ। त्यसपछि हाम्रो कमल श्रेष्ठजीले पनि रोजाइमा यही गीत पार्नु भएको थियो, सायद उहाँले सुन्न मन गरेको गीत पनि हाम्रो साथीले रोजाइमा पार्नु भएको छ। थ्याङ्क यू सो मच हजुरलाई र तपाईँको रोजाइको गीत र हाम्रो अर्को साथीको रोजाइ गीत पनि बज्ने भएको छ। र यस्तो गीतमा हाम्रो उहाँ साथीले चाहिँ कमल श्रेष्ठजीले चाहिँ देवराज कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थेक्लेन लिम्बू र राजन खतिवाडा चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला अनिम, पूजा मादेम्बा लिम्बू, फुलमाया केवा लिम्बू, टिकाराम सोनार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई भनिदिनुहुन्छ उहाँको रोजाइको गीत पनि र हाम्रो विनिताजीले रोजाइमा पार्नुभएको गीत यो कार्यक्रममा बस्छ। त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउनेछौँ भन्दा पनि कार्यक्रमको समय त सकिन लागिसकेको छ र म यति बेला भने अन्तिममा उहाँको रोजाइको गीत नै राख्नेछौँ, साथीहरूलाई नलिने जस्तो कुरा लाग्यो होइन, किनभने समय कम छ, तपाईँले पढ्नुभएको सन्देश पनि भाषण गर्नुपर्ने हुन्छ होइन। हुनुहुन्छ साथी नवराज खत्रीजी हुनुहुन्छ, नमस्कार है भनिदिनुहुन्छ। नमस्ते नमस्कार। विनोद बरवालजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, म पनि सुन्दैछु सानोबाट भन्दिनुहुन्छ। त्यसै गरी सुस्मिता लिम्बूजीले पनि मिस यु अल भन्नुभएको छ। मिनु लप्तरी भगरजीले पनि नमस्ते नमस्कार भन्दिनुहुन्छ। र त्यसैगरी सोना कन्दमा जी हुनुहुन्छ शिवर नमस्कार हार्दिक सम्झना शीत हजुर म सोना कन्दमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरू टीकाराम सुनवार लेखक बान्तवन राई सुस्तानी भुजेल आमा दिनेश देवाल सुनिता भण्डारी त्यसैगरी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनु गजमेर सरस्वती खत्री हिराबहादुर लगाईले राजकाम्बा गन्जन थुलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सृजना युहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री कृष्ण ढुङ्गाना हिम्मत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अभिमान देवीन किशोर अञ्जन समीर स्वर्गी किरात आरती जीवन चामलिङ राई बिली आछामा मिना गिसिङ रत्न शमशेर थापा सुनिता इङ्मे कुलुङ बसन्त श्रेष्ठ सबैलाई भनिदिनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद त्यसैगरी हुनुहुन्छ सुकु चौधरीजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि सुनिता सुनवारजीले पनि नमस्ते भन्नुभएको छ नमस्ते र उहाँले सुकु चौधरीजीले चाहिँ नमस्ते म चाहिँ सुकु चौधरी गाछिया मोरङबाट चाहिँ सुन्दैछु भनिदिनुहुन्छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ हेलो सेस नमस्ते सन्चै हुन्छ म तिनजरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम्ब घर भइहाल चाहिँ दोहा कतारबाट बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी राज क्याप्सरकी मगरजी हुनुहुन्छ नमस्ते शेष भन्दै हुनुहुन्छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी रमतेल कान्छीजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो दिदी के छ भन्नुहुन्छ मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है विष्णु आचार्यजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ मनोज खड्काजीले पनि लेख्नु भएको छ हेलो गुड आफ्टरनुन सन्चै हुनुहुन्छ हजुर फेसबुक लाइभबाट हेर्दै सुन्दैछु काठमाडौँबाट है दिदी भन्दै हुनुहुन्छ मनोजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ उहाँले पनि नमस्ते विथ मे अमिना सुनवार फ्रम दोलखाबाट मोटु मनिषा मगर त्यस्तै गरी हुनुहुन्छ मायालु सवित्रा छेत्री प्यारी मान्छे सुशीला विश्वकर्मा दादा राजखोले मगर विवश कुलुङ पृथक तिलक विष्ट अमित किरात राई खाल अभिरमान सुनवार रत्न बहादुर थापा कुमार फर्जा माया निरुता युन्जर संगीता लामा अलिसा लिम्बु कविता कतानी धनु गजमेर सरस्वता पखरेल र त्यसै गरी हर्पल रोस्ने किराती अञ्जना एण्ड अर्को लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले कार्यक्रम समय अवधिबाट वाचन गरिसकेको छु अब चाहिँ हामीले छुट्नुपर्ने हुन्छ होइन कार्यक्रमको समय पनि सकिन लागिसकेको छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अपनाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो सम्पूर्ण आदरणीय श्रोता मनलाई मनैदेखि धन्यवाद र जो जति साथीहरू कार्यक्रममा सहभागिता जनाउनुभयो आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र यति दिनसम्म मलाई प्रविधि समिचनबाट साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो साथी विनिताजीले रोजाइमा पार्नुभएको थियो एकदमै मिठो गीत छ कका के भन्ने गीत रहेको छ सो गीत हामी कार्यक्रममा राख्दै तपाईँको माझबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो हामीले दिलमा ठाउँ छ साथी चिरे हेरेन माया सिमरेन एकदमै

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: अहिले दिउँसोको 1 बजे
8: हजुरको रेडियो 102.1 मेगा।
9: QAM
1: एक प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
10: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 भदौ 13 शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
10: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
10: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
10: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
10: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
10: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
10: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
10: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
10: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
10: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
10: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
10: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
10: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
10: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
10: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफूल प्रशोधन र बजारीकरण।
10: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
10: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
10: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउन हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंस।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 1983-84 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आयव्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान,
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
5: सोही दिन बिहान 11:00 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3:00 बजेदेखि 5:00 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
5: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
2: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
5: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
2: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
5: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
2: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10:00 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिलेपानी, पालेवन,
5: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
2: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
5: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
2: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
5: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै,
2: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म, स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै,
5: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म, स्थान डाँडाखर्क, समेटिने टोल तथा ओडाहरू डाँडाखर्क सबै,
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
5: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म, स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान धारापानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै,
5: मिति 2083 साल भदौ 23 गते, स्थान सल्ले, समय बिहान 9:30 बजेदेखि 11:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सल्ले सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म, स्थान डुम्री खर्क, समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै,
5: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 4:00 बजेसम्म, स्थान क्याम्पस चौर, समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछा बजार,
2: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म, स्थान भङ्गेरी, समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क,
5: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, स्थान आरुगटे, समेटिन टोल तथा ओडाहरू आरू बोटे सबै
2: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
5: सोहीदिन बिहान 7:30-10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भीरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
2: मिति 2083 साल भदौ 24 गते स्थान 7 मारे समय बिहान 7:30-9 बजेसम्म समेटिने टोल तथा ओडाहरू 7 मारे सबै
5: सोहीदिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
2: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो न, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लाभग्राहीको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हक

0: गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धुबी बजार रानीछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठजोर, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501475, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थोप्लेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। रसुवागढ़ीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क संकलन अभिलेखीकरण र समन्वयको काम भइरहेको रसुवा जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीका कारण जिल्लाका विभिन्न स्थानमा जनजीवनका साथै स्वास्थ्य संस्था, स्वास्थ्य सेवा, सामग्री, जनशक्ति र औषधिमा पुगेको क्षतिको विवरण कार्यालयले संकलन गरिरहेको छ। बाढ़ी प्रभावित स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था, पहिचान, आवश्यकताको मूल्यांकन तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै सम्बद्ध निकाय एवं संघ संस्थाहरूबाट सहयोग र समन्वयको अपेक्षा गरिएको छ। यसैबीच कार्यालयले बाढ़ीबाट प्रभावित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्याङ्क विवरण वा प्रतिवेदन माग गर्न आउने गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी लगायतका संघ संस्थाहरूका लागि विशेष प्रक्रिया तोकेको छ। तथ्याङ्क वा सूचना माग गर्दा संस्थाको आधिकारिक लेटर हेडमा तयार पारिएको पत्र, संस्थाको उद्देश्य विवरण र माग गरिएको सूचनाको प्रयोजन स्पष्ट खुलाएर मात्र कार्यालयमा उपस्थित भई वा ईमेल मार्फत अनुरोध गर्नुपर्नेछ। आधिकारिक प्रक्रिया नपुगेको अवस्थामा तथ्याङ्क वा विवरण उपलब्ध गराउन कार्यालय बाध्य नहुने स्पष्ट पारिएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजार अनुगमन र कार्यवाहीको प्रक्रिया प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढ़ी पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले सरकारी नियामक निकायहरूको उपस्थिति र सक्रियता फितलो भएको टिप्पणी समेत गर्नुभएको छ। चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने प्रविधिको चर्चा गर्दै उहाँले उपभोक्ताहरू वर्षैभरि विभिन्न समस्या र मारमा परिरहेकाले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको थियो। सांसद कार्कीले मुलुकको व्यापार घाटा कम गर्न र एलपी ग्यासको आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोगलाई बढ़ावा दिनुपर्ने, नेपालमा पर्याप्त विद्युत उत्पादन भए निर्यात समेत भइरहेको अवस्थामा ग्यासको आयात घटाउन सरकारले विद्युतीय उपकरणको प्रयोगमा सहुलियत र प्रोत्साहन दिनुपर्ने उहाँको तर्क रहेको छ। ग्यास वितरण प्रणालीमा देखिएका प्राविधिक र व्यावहारिक समस्याबारे बोल्दै उहाँले फरक फरक ब्रान्डका सिलिण्डरका कारण उपभोक्ताले शास्ती खेप्नु परेको बताउनु भएको छ। ग्यासको तरल पदार्थ एउटै गुणस्तरको भए पनि धेरै ब्रान्ड हुँदा एउटा सिलिण्डरबाट अर्कोमा सत्तापट्टा गर्दा उपभोक्ताले प्रति सिलिण्डर 5 देखि 600 रूपियाँ अतिरिक्त भार बिहोर्नु परेको उल्लेख गर्नुभएको छ। विगतको संकटपूर्ण अवस्था सम्झिँदै उहाँले बजारमा ग्यासको अभाव हुँदा उपभोक्ताले एउटा सिलिण्डरका लागि 7,500 रूपियाँसम्म तिर्नु परेको तथ्य पेश गर्दै यस्ता समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताउनु भएको छ। यही भदौ 10 गतेको भोटेको से हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावित सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। चितवनको रत्ननगर नगरपालिका 9 टिकौले जंगल स्थित पूर्व पश्चिम राजमार्गमा स्कूटर र मिनी ट्रक एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। गइराती बाढ़ीबाट
भरतपुर तर्फ आउँदै गरेको लुप 01001 00045 नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको नाप 3707096 नम्बरको स्कुटरीका आपसमा ठोकिएका थिए। दुर्घटनामा स्कूटर चालक राप्ती नगरपालिका सात निवासी 38 वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भए। उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभएको छ। प्रहरीले मिनी ट्रक र चालक रूपन्देहीको गैरहवा गाउँपालिका सात निवासी 40 वर्षीय रामेश्वर खतिवड़ालाई नियन्त्रणमा लिए थप अनुसन्धान गरिरहेको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि चितवन ठेगाना भई हराइरहेका मध्ये हालसम्म 11 जनाको विवरण सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका 11 जना बाढ़ीमा हराएको जानकारी प्रहरीमा आएको छ। हराइरहेकामा भरतपुर महानगरपालिका 5 का तोरी खेतका 40 वर्षीय महेश नेपाली, भरतपुर 16 का फुर्ते चोकका 40 वर्षीय विकास बाबु अधिकारी, खैरहनी नगरपालिका 6 पर्साका 31 वर्षीय रुगेश कुमार श्रेष्ठ, बाढ़ी नगरपालिका 6 कल्याणपुरका 70 वर्षीय कृष्णराज करियाल, राप्ती नगरपालिका 8 खुरखुरेका 51 वर्षीय योगेश योग बहादुर खड्का, भरतपुर 23 जगतपुरका 41 वर्षीय केशवराज चालिसे, हाल भरतपुर 5 छमुखी चोक बस्ती आएका लमजुङको बेचीसह नगरपालिका 21 वर्षीय सुगम सिलवाल र रत्नगर 12 सालघारीका 14 वर्षीय गेहिन सुनवार, रत्नगर 2 का 46 वर्षीय अर्जुन कान्त थपलिया, माडी 8 फकेट भेटाकी 35 वर्षीय सुमिता भण्डारी तथा थापा र भरतपुर 7 कृष्णपुरका 36 वर्षीय विक्रम उपाध्याय रहेका छन्। यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको उहाँले बताउनु भएको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिएको छ। यस वर्षको धारा प्रविधिको सही प्रयोग र जगत सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणका ऐक्यबद्धता भन्दै रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पोसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। त्यस्तै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पोसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। आज देशका विभिन्न 47 जिल्ला र आसपासको क्षेत्रका 6 साना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भुटेको सिर त्रिशुली नदीमा पनि पानीको बाव बढ़ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने 6 साना नदीमा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तिगथुम, संखुवासोभा, खोटाङ, इलाम, तनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोर्खा, पाल्पा, तनहुँ, लमजुङ, काँसी, साङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मोगु, हुम्ला, बाजुरा, बजाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्लाभरि बहने 6 साना नदीको बाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम
रहेको छ। साथै रसुवा र नुवाकोट जिल्ला भए बहने भोटेको सेत्रेश्वरी नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको छ र 60 जना भन्दा धेरै घाइते भएको स्थानीय स्वास्थ्य निर्देशक भिटा नेब्रास्कलाई उद्धृत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ अतिशब्दाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। सैन्य परिसर आसपासका केही घरमा समेत क्षति पुगेको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 9869998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि।
7: मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-96-96-10।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथा लिएर उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हाईको साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hazurkoradio.org.nbका साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको शनिबारको बसाई आजको बसाईमा तपाईँको माझमा हामीले एकदमै रमाइला गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं र तपाईँले फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ फटाफट फोन गर्नुहोला कार्यक्रम समय अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौ नारायण गोपालको आवाजमा रहेको थियो यति धेरै माया दि भन्ने गीत रहेको थियो। एउटा लिस्टमा दीपक जंगाम रहेको छ, म्युजिकमा दीपक जंगामै हुनुहुन्छ र एडिटरमा हुनुहुन्छ विनय धार रहेको छ। जस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। म भने पालो तपाईँको रहेको छ 048 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले गाउँ खाने कथाको प्रश्नको उत्तर दिनुभयो भने मिलाउनु भयो भने तपाईँले साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो उहाँ आइदिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको 048 40 40 26 फोन गरेर सहभागिता जनाउनुहोला र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, नियमित सुन्दै आइराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्छ जस्तो लाग्छ सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम अवधि भने एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्ने नै छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेर के भन्नु, हाम्रो निर्मलाजी बोल्नु भयो है। कहिले कहीँ चाहिँ अब त्यसै भन्नु पर्ला जस्तो छ क्या निर्मलाजी। अनि के छ निर्मलाजी हजुरको खबर? मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, अहिले मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि खाजा लिनु भयो कि बाँकी छ हाम्रो निर्मलाजीको? हजुरको बाँकी छ, मेरो पनि बाँकी नै छ निर्मलाजी, अब केही समयपछि खानुपर्छ है, त सँगै बसेर खाउँला है। सँगै नहुनु अब हुन नसके पनि भिडियो कल गरेर यसो सँगै बसे जसो गरेर खानुपर्छ है। कसरी सम्भव छ? अहिलेसम्म मैले निर्मलाजीलाई देखेकै छैन, कसरी चिन्ने होला त। ठिक छ, समय आएपछि चिन्नुहोला होइन, आवाज मात्रै अब यो आवाज चाहिँ निर्मलाजीको है भनेर चाहिँ थाहा छ। अब कुनै समय सिन्धुलीतिर आइएछ भने बाटोतिर कतै हिँडडुल गर्दाखेरि चाहिँ यो आवाज सुन्यो भने निर्मला हो कि भनेर पछ्याउन सजिलो हुन्छ। ल ठिक छ, अब त्यो प्रयास चाहिँ गर्नु पर्ला, आइएछ भने सिन्धुली है त। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्यौँ है। ल अब एउटा म भन्छु, अब आएसम्म उत्तर दिने प्रयास गर्नु, आएन भने म पछि भनिदिन्छु। तर साथी मिलाउनु भयो भने साथी सङ्गीलाई पनि सम्झेर पाउनुहुन्छ, मिलाउनु भयो भने मिलाउनु भएन भने चाहिँ पाउनुहुन्न है त। ल एकदम सजिलो छ हाम्रो घर यसिक होइन, जहिले पनि हाम्रो आवश्यक पर्ने कुरा आइरहेको छ। बाहिर काले कोइली, भित्र तामा चोइली, के हो? बाहिर काली कोइली, भित्र तामा चोइली, के हो? नरिवल त मिल्दैन, ठ्याक्कै मिल्दैन, यसको नाम छ अर्कै। तामा चोइली भनेको छ यसमा चाहिँ। के गर्ने होला भन्नुहोस् त, के होला ठ्याक्कै उत्तर दिनुहोस् त। हामी दाल पनि खान्छौँ। हजुर त्यो होइन, हामी दाल खान्छौँ, दालको रूपमा पनि हामी युज गर्छौँ है, दाल खान्छौँ यसको प्रायः जस्तो। ठ्याक्कै नाम भन्नुहोस् त। मास जस्तै अर्कै नाम आउँछ यसको चाहिँ। ल ठ्याक्कै एउटा भन्नु नि उत्तर हो भनेर भन्नुहोस् त म रहेछ भने हो कि यो मिलेको छ भनिदिइहाल्छु मिलेको छैन भने मिलेर म तपाईँलाई उत्तर दिइहाल्छु मासु भन्नुहुन्छ ल यसको नाम चाहिँ रहेको छ मुसुरो रहेको छ मुसुरो मुसुरो थाहा छ यसको ठ्याक्कै उत्तर चाहिँ मुसुरो रहेको छ ल ठिक छ कार्यक्रममा आउनुभयो प्रयास गर्नुभएको छ खुसी लाग्यो हामी अर्को बसाइमा पनि आउँदै गर्नु होला अहिलेको बसाइबाट छुटाउँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र पालो तपाईँको रहेको छ अर्को पनि हामीले एकदम रमाइलो प्रश्न लिएर आएका छौँ साथीहरूले मिलाउनु हुन्छ भने आशा लिएका छौँ आउनुहोला 0848 40 0026 को माध्यम भएर यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार दिदी हजुर
0: नमस्कार देवजी आराम हुनुहुन्छ नि
1: हजुर एकदम आरामै छु भन्नुभयो
0: है त कार्यक्रम त मजाले सुनिराख्नु भएको छ होला आज त कतै जानु भएको छैन नि
1: गएर आएको दिदी भर्खरै चर्च गएर आएको भन्नुपर्छ आएर खाना खाएर बसिरहेको छु ग्रन्थ सुनेर भन्नुहुन्छ
0: है त आज त चर्चमा गएर चाहिँ आउनुभयो है शनिबार जहिले जानुहुन्छ होइन
1: हजुर जान्छु अर्को हप्ता चाहिँ जानु पाएन जानु सकिनँ भन्नुपर्छ है त आज चाहिँ गएर आएको भन्नु
0: आज चाहिँ गएर आउनु भएको छ र कार्यक्रम पनि सुन्नलाई टाइम मिलेको छ है
1: हजुर हजुर टाइम पुगेको भन्नुपर्छ है त
0: ल हामी कार्यक्रमतर्फ लाग्यो त्यसो भए के त अब मौसम त यता र उता उस्तै होला जहाँसम्म लाग्छ जहिले हाम्रो मिल्दोजुल्दो नै हुन्छ है यता चाहिँ घाम लागिरहेको छ अहिले
1: हजुर यता पनि त्यस्तै मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ
0: ल यता पनि त्यस्तै छ मन्द मन्द घाम लागेको छ हामी कार्यक्रम तर्फ लाग्यौ ल एउटा ठुलो ठुटोमा दुईवटा च्याउ यो कथा नजान्ने मुसापोले खाऊ एउटा ठुटोमा एउटा ठुटोमा दुईवटा च्याउ यो कथा नजान्ने मुसापोले खाऊ नि एउटा ठुटोमा चाहिँ दुईवटा च्याउ हुन्छ अरे एउटा ठुटोमा दुईवटा च्याउ यो कथा नजाने मुसापोले खाऊ भन्नुभएको छ है जानुपर्छ है देवजी फेरि मुसापोले खानुपर्छ यो त हाम्रो शरीर सम्बन्धी नै छ हाम्रो अङ्ग हाम्रो बडीमा पनि पाइन्छ गेस गर्नुहोस् गेस गर्नुहोस्
1: हाम्रो शरीरमै छ होइन
0: हाम्रो शरीरमै छ के यसो गेस गर्नु न च्याउ भएको च्याउ जस्तै भएको अङ्ग कुन चाहिँ छ भन्नु न एउटा ठुटोमा एउटा ठुटोमा दुईवटा च्याउ भनेको छ अब त्यो कथा फेरि मिलाउनु नजाने मान्छेले मुसा पनि खानुपर्छ है देउसी छिटो मिलाउनु नाक च्याउ जस्तो हुन्छ
1: हुँदैन त्यही पनि प्रयास गरेको अब
0: प्रयास गर्नुभएको छ दुईवटा छ क्या हाम्रो
1: एउटा ठुटोमा दुईवटा च्याउ छ भने
0: गाह्रो पर्यो मै भनिदिउँ त
1: हजुर आजलाई अब
0: ल अर्कोचोटि म फेरि रिपिट भयो भने चाहिँ सोध्छु भन्नुपर्छ है त ल यसको चाहिँ उत्तर कान रहेको छ है कान
1: ए हजुर भन्नु त खोजिया थिएँ आँखा कि त कान भन्नु खोजिया थिएँ नभनेको हजुर
0: मिल्दो जुल्दो छ नि त अब त्यो एउटा यस्तो ठुटोहरूमा पनि पाउँदाखेरि त्यस्तो च्याउ जस्तै पनि हाम्रो कान जस्तै कुनै कुनै भेटिन्छ नि होइन अब एउटा ठुटो भनेपछि हाम्रो टाउको रहेन ठुटो भन्दाखेरि दुईवटा च्याउ भनेपछि ठिक छ मुसा खोलेर खानु पर्दैन है भनिदिएको मात्रै कथामा यसो हाँसी मजा मात्रै देवजी ल आजको बसाइमा छुटौ हामी फेरि अर्को बसाइमा फेरि भेट्नेछौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देवमाझी जगजले राटमाटाजीदेखि हुनुहुन्थ्यो उहाँले पनि फ्यास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँलाई तपाईँको फटाफट फोन गर्नु होला आजको बसाइमा मजाले हाँस्नुपर्छ है गाउँ खाने कथामा कति हामीले निराश भएर होइन बस्नुपर्ने आज चाहिँ मजाले हाँस्नुपर्छ तपाईँले पनि सहभागिता जनाउनुहोस् भन्न चाहे आउनुहोला 0840 40 00 26 को माध्यम तपाईँको लागि खुल्ला भइसकेको छ तपाईँले हप्ताको होइन एक दिन शनिबार चाहिँ गाउँ खाने कथा लिएर आउँछौ हामीले र गीत चाहिँ आधुनिक गीत नै बज्नेछ मिठा गीत सङ्गीतहरू बज्नेछ र फटाफट फोन गर्नु होला यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ के भन्नुभयो लक्ष्मी रामतेल भन्नुभयो के छ अनि हजुरको खबर आराम हुनुहुन्छ नि म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ खाजा लिनुभयो कि बाँकी छ मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त अरू सुनाउनुहोस् खबर के छ तपाईँको अब यता पनि राम्रो छ मजाले मन्द मन्द घाम लागिरहेको छ होइन हजुरसँग यसरी कुराकानी गर्न पाइराखेका छौँ एकदम खुसी छौँ भन्नुपर्छ आजको विषयवस्तु के छ भन्ने कुरा तपाईँलाई थाहा छ है कतिको रुचि छ गाउँ खाने प्रश्न सम्बन्धी लक्ष्मीजी ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है ल तपाईँको लागि प्रश्न सोध्छु ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई उत्तर पनि दिनुहोला है होइन हजुरसँग यसरी कुराकानी गर्न पाइराखेका छौँ एकदम खुसी छौँ भन्नुपर्छ आजको विषयवस्तु के छ भन्ने कुरा तपाईँलाई थाहा छ है

0: स्पर्श सर्प पनि होइन के हो माथि माथि उड्ने गर्छ चरो होइन लामो लामो पुच्छर छ सर्प पनि होइन के हो लक्ष्मीजी सुन्दै हुनुहुन्छ ल हामी धेरै ढिला नगरिकन ठ्याक्क आफूलाई जे उत्तर आउँछ त्यो भन्नुहोस् है धेरै माथि उठ्छ उड्ने गर्छ चरो होइन लामो पुच्छर छ सर्प होइन गाह्रो पर्छ विशेष गरी चाडपर्वमा पनि बच्चाहरूले चाहिँ खुब रुचाउँछन् यो खेल्नलाई त्यसो भए मै भनिदिनु पर्यो ल चङ्गा थाहा छ कि थाहा छैन थाहा छ है त्यसको एकचोटि मैले के भने धेरै माथि उठ्छ चरो होइन भने चाहिँ उठ्छ नि त होइन त्यो हामीले उडाएपछि उठ्छ होइन लामो पुच्छर छ भनेपछि त्यसको पुच्छर लामो हुन्छ होइन चङ्गाको ल यसो अलिअलि ध्यान दिने पनि गर्नुहोस् ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अर्को समयमा मैले यो प्रश्न सोध्यो भने तपाईँलाई नै पर्यो भने तपाईँले भन्न सक्नुहुन्छ अब चाहिँ है ल ठिक छ अर्को बसाइमा फेरि पनि भेट्नेछौँ अहिलेको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो लक्ष्मी रमतेलजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको 048-40-40-0026 फोन गरेर आउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ फटाफट फोन गर्नुहोला पनि सन्देश पनि पठाउनुहोला तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौ यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर शुभ नाम विनिताजीहरू है के छ खाजा खाइदिनुभयो
1: खाजा खान तयारी
0: तयारी हुनुहुन्छ ल म पनि आइहालेँ है त बाँकी राख्नुहोस् नि नसक्नुहोस् है
1: ल हुन्छ
0: ल आउने प्रयास गर्नेछु अनि अरू सुनाउनुहोस् के छ मौसम कस्तो छ अहिले
1: लागिरहेको छ आजको दिन त
0: आजको दिनमा घाम लागेको छ है
1: हजुर
0: यता पनि अहिले मन्द मन्द घाम लागिरहेको छ यताको मौसमको जानकारी गराउनु पर्दा अरू समग्रमा सबै ठिक छ हाम्रो खबर पनि एकदम ठिक छ राम्रो छ रमाइलो छ भन्नुपर्छ है कार्यक्रम सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ हामी काम खाने प्रश्नतर्फ लागौ वृन्दावनमा सोली घोप्टिएको के हो वृन्दावनमा सोली घोप्टिएको वृन्दावनमा सोली घोप्टिएको नाक होला भन्नुहुन्छ मैले कुन चाहिँ आँखा पनि भन्नुहुन्छ नाक पनि भन्नुहुन्छ कुन चाहिँ सही उत्तर
1: सोली घोप्टिएको भन्दा नाकै हो
0: नाकै भन्नुहुन्छ
1: हजुर
0: ल ठिक छ सही उत्तर यही हो है हजुरको मिलाउनु भएको छ साथीसँगलाई सम्झनु सही त
1: हुन्छ तपाईँहरूलाई नै अब बस्ने गीत सुनेर इन्जोय गर्न होला भन्न चाहन्छु अनि सुमला झुमा दाई कुमार दाहाल तुलसा खड्का जान्छ तपाईँ भनेर भन्छ भन्दाखेरि दुर्गा कटोर दमरे झुमा विष्णु खोला शुक्रबार सम्पूर्णलाई भन्ने दाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो साथी विनिता दाहालजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद यति बेला भने हामी कार्यक्रममा धेरै साथीसँग बोलिसकेका छौँ यति बेला तपाईँको लागि एउटा मिठो गीत बस्छ त्यसपछि हामी फेरि अर्को गाउँ खाने प्रश्नहरू लिएर आउने नै छौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठ छ गीत तिमी यति राम्रै छौ कि प्रबोध खरेल अनि अनु चौधरीको आवाजमा रहेको र लय शब्द संगीतमा रहेको सबिमल राज अधिकारी उहाँको रहेको छ भने कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। राखिसकेका छौ लगभग कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँ विशेष धन्यवाद, आउन सक्नुहुनेछ। हामी अब थोरै समय छ, हामी सकेसम्म तपाईँसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौँ। छोटो मिठोमा कुराकानी हुन्छ र गाउँ खाने कथातर्फै लाग्नेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: नमस्कार
0: नमस्कार हजुर, शुभ नाम
1: रुद्र तामाङ।
0: रुद्र तामाङ भन्नुभयो
1: हजुर,
0: के छ हजुरको खबर?
1: एकदम ठिकठाक,
0: एकदम ठिकठाक छ। रेडियो खोल्दै हुनुहुन्छ पछाडि?
1: हजुर हजुर।
0: ल ठिक छ, किन हाम्रो आवाज सानो आयो कि के हो? ल ठिकै छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइपुगेका छौँ। दूतराज भन्नुभयो है?
1: हजुर हजुर।
0: कहाँदेखि भन्नुभयो?
1: म काभ्रेदेखि।
0: काभ्रेदेखि हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुनिरहेको छु।
0: ल सुनिराख्नु भएको छ, हामी गाउँ खाने कथाको प्रश्नोत्तर लागौ है।
1: हुन्छ
0: ल, अघि पछि जुङ्गे दाई मुख खुम्च्याउँछ, खुम्च्याई बस्छ, जुङ्गा उसको तान्यो भने मुख बाई हाँस्छ, के हो? अघि पछि जुङ्गे दाई मुख खुम्च्याई बस्छ, जुङ्गा उसको तान्यो भने मुख बाई बस्छ, के हो?
1: थाइले भन्न चाहन्छु।
0: थाइले भन्नुहुन्छ
1: हजुर?
0: यही नै हो। ल मिलाउनु भएको छ, साथीसँग सम्झनुहोस् है त।
1: ल ल हजुर, सर्वप्रथम हजुरको लागि अनि मेरो घर परिवारलाई अनि काभ्रे भाषीको सबैको लागि भन्नु छुटिन्छु।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो त राज तामाङजी हुनुहुन्थ्यो काभ्रेबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब छोटो मिठोमा एकजना साथीसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि हामी तपाईँले पठाउनुभएको सन्देश वाचन गर्दै हामी अगाडि बढ्ने भन्दा नि कार्यक्रमलाई चाहिँ समर्पण गर्नेछौँ। यति बेला हुनुहुन्छ कोही साथी, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गदालजी बोल्नुभयो, के छ गीताजी, हजुरको खबर आरामै हुन्छ? म पनि एकदम आरामै छु भन्नुभयो है, अनि खाजा लिनुभयो त? भर्खर खाना खानुभएको? ल ढिला भएछ त है, ठिकै छ। मेरो त अब खाजा खाने समय भयो, केही समयपछि हामी पनि खाजा लिनेछौँ। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, कार्यक्रमतर्फ लागौँ है त। एकदमै सजिलो छ, पहिले पहिले पनि सुनिरहेको कथा नै रहेको छ। छोटो छोटो बुढा म अघि जान्छु, के हो? छोटो छोटो बुढा म अघि जान्छु, के हो? त्यो चाहिँ हामीभन्दा अगाडि जान खोज्छ कि, एउटा सहारा पनि हो। गाह्रो परेर, यो त हामीले सुनिराखेकै हो, यसो अन्दाज गर्नुहोस् त। हामीले अब अलि एजेड मान्छेहरूको लागि पनि, अशक्तहरूको लागि पनि चाहिँ त्यो हामीलाई अति आवश्यक पर्छ। खै भन्नुहुन्छ, कुनै अप्ठ्यारो समयमा पनि हामीलाई त्यो आवश्यक पर्छ, कतै जानु पर्यो, गर्नु पर्यो होइन, एकदम सारा थकित भएको बेलामा पनि हामीलाई त्यसको त्यो भएदेखि अलिकता होइन हिँड्न डुल्न पनि सहज हुन्छ। लट्ठी हो त भन्नुहुन्छ, अब मलाई थाहा छैन, त्यही भएर पो हजुरलाई सोधेको त। हो नै भन्नुहुन्छ, ल कसरी भन्नुहोस् त मलाई, यसो हिन्ट दिनु त।
2: हजुर,
0: थाहा होला नि, यो यस्तो भएर चाहिँ यही हुनुपर्छ उत्तर भनेर त हामीलाई अलिकता जानकारी हुन्छ नि त। अब त्यो मिल्दा नमिल्दा हामीले झटाएर हानेको त होइन होइन, यो चाहिँ हुनसक्छ, यो तरिकाले यो यस्तो हुन्छ, त्यो भएर चाहिँ यसको उत्तर यही हुनुपर्छ भनेर हामीलाई सोच भएर त हामी भन्छौँ होइन ल ठिक छ मिलेको छ हजुरले नै साथी सङ्गीलाई सम्झना सन्देश राख्नु छोटो मिठोमा है त
2: मेरो घर फ्यामिलीको लागि र अध्ययन तामाङ हिमालय सिनेमालाई फोन नगरेर मैले धेरै फोन गर्न सक्नुहुन्छ भन्दै
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो गीता गतालजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दैनौ हुनुहुन्छ सोना कन्दमाजीले पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु हाई पूर्वाञ्चलबाट साथीहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ टिकाराम सुनवार लेखक पान्तावराई सुस्तानी भोसी लामा दिनेश विवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेता अप्सरा थापा तारा श्रेष्ठ आदिका कार्की लक्ष्मी वर्मा धनुगज मेरो सरस्वती खत्री हिरा बहादुर लगायत लीलाराज काम्बाङ त्यस्तै गरी पवित्र तामाङ अनिता हरण सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिसा लामा पीना मगर सिर्जना सापकोटा सुनिता बेगा सिर्जना युहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महती कक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्की उर्मिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर त्यस्तै गरी रञ्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री कृष्ण ढुङ्गाना हिम्मत खड्गी एकत प्रसाद श्रेष्ठ देवेन्द्र थाल खायल अभिरमान डिमिन किशोर रञ्जन समीर सगी किरात आर्जे जीवन चान्दिक राई बेली आसम मिनागी सिंह रत्न शमशेर थापा सुनिता हिङमेकुलुङ वसन्त श्रेष्ठ सम्पूर्णलाई भन्दै हुनुहुन्छ र त्यसै गरी सिम्पल सरिनाजीले पनि हेलो श्रेष्ठ नमस्कार है म मोरङबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउने साथी राजेश कुमार माझीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ हाम्रो तर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना त्यसै गरी टेकबहादुर पुमाजीले पनि म पनि सुन्दैछु उदयपुरबाट भन्दै हुनुहुन्छ राज कालीकोटीजीले पनि नमस्कार गुड आफ्टरनुन म पनि युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ र उहाँले हाम्रो टेकबहादुरजीले चाहिँ प्रश्नको उत्तर दिनुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी सुजन भुजेलजीले पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु खोटाङबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँ सम्पूर्णलाई विशेष धन्यवाद कमेन्ट मार्फत पनि तपाईँले गाउँखाने कथाको प्रश्नको उत्तर दिनुभएको छ सम्पूर्ण साथीलाई विशेष धन्यवाद जो जति साथीहरू कार्यक्रममा सहभागिता जनाउनु भयो उहाँहरू सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद कार्यक्रम अवधिभर बसेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद र प्रविधि समीक्षणबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ गाउँखाने कथाबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा
2: को 11 दिनमा आज पनि दुईजनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5000 बेपत्ता। नुवाकोटको ताजी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरो पछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक्सटेन्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 जना भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको ताजी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भारवहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड़ 56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 करोड़ 25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, शुद्ध खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मार्फतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ी पछि बजारमा दैनिक भोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाई छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 1700-1800 रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघबीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ अभियानको उपलब्धि चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमै प्रवाह निरन्तर अनुगमन स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ अब विदेशको खबर लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहु क्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन् अभियानका लागि 1.30 अर्ब अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्वाले जनाएको छ अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ अब खेल खबर नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 खेल हुँदैछन् त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तर्ड फाल्कन्स बीच खेल हुनेछ काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजे तथा सगरमाथा र खप्तर्ड बीच बेलुका 7 बजे हुनेछ यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन् एनबीएलमा 6 टोली सहभागी छन् नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटे कोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो 5,000 बेपत्ता प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग 1 छाक पुग्ने मासुको 1,700 तिर्दा 1 सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कंगोमा इबोला नियन्त्रण योजना शुरू 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने र एनबीएलमा आज पनि 2 खेल हुँदै
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भिडभाडबाट टाढा
5: हजुरको रेडियो 102.1 MHz
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
7: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: कार्यसूचीको विषयहरू
7: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
6: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
7: संस्था एकीकरण सम्बन्धमा,
6: ऋण अपलेखन सम्बन्धमा,
7: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
6: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
7: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
6: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
7: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
7: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
6: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
7: धितो लिलामी सम्बन्धमा,
6: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
8: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
7: मिति 2083 भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
8: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
7: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
8: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समितिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
7: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
8: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
7: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
8: मिति 2083 भदौ 21 गते, समय बिहान 7:30-11:00, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
7: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
8: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
7: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
8: मिति 2083 भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै।
7: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन।
8: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप।
7: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
8: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
7: मिति 2083 भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
8: सोही दिन बिहान 9:30-10:30 स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै।
7: सोही दिन बिहान 7:00-9:00 स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै।
8: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
7: सोही दिन बिहान 11:00-2:00 स्थान क्यौरे पानी, समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै।
8: सोही दिन बिहान 7:30-9:00 स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै।
7: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी, समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
8: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
7: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
8: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
7: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
8: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
7: सोही दिन बिहान 11 बजेदेखि 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
8: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
7: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
8: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू कुडहर मन्थली तथा छुटेका सबै
7: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
8: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
7: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
8: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
8: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
7: लक्षित लाभगाई कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
8: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
7: लक्ष्य 22 पटक
8: स्वीकृत बजेट 88 लाख
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
8: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
8: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
8: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
8: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
8: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
8: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
8: व्यावसायिक पशुपन्छी, मत्स्य पालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
8: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
8: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
8: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
8: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
8: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
8: प्राङ्गणिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गणिक कृषि वस्तु निर्यात,
8: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
8: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी छ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्ने तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेङ्गु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भएको नि।
11: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
12: बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउ त लिएर आऊ।
13: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेसाप मिर्सप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
15: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
16: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
17: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
18: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
17: हाम्रा विशेषताहरू,
18: 40% मात्रै डाउन पेमेन्ट,
17: सजिलो मासिक किस्ता सुविधा,
18: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
17: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
18: आवश्यक कागजातहरू,
17: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
18: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
17: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल sesinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भती?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमा

0: सिहारको कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: हार्दिक श्रद्धाञ्जलि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौं मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप

नमस्कार। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सुंगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हायो। तपाईले यो खबर हजुरको रेडियो बेक्स 2 थोप्लेकी मेगाहर्ज साथै ताबाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। रसुवा बाढ़ी पीड़ितका लागि मन्थली माध्यमिक विद्यालयका 700 विद्यार्थीले आर्थिक सहयोग जम्मा गरेका छन्। विद्यार्थीहरूले पकेट खर्चको रकम कटाएर पीड़ितलाई सहयोग गरेका हुन्। भदौ 10 गते आएको भीषण बाढ़ीका कारण पीड़ितहरूलाई सहयोग गर्ने उद्देश्य अनुसार जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका कक्षा 6 देखि 12 कक्षासम्म अध्ययनरत विद्यार्थीहरूबाट एकमुष्ट रकम संकलन गरे। रू 11,615 रूपियाँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा जम्मा गरेको कक्षा 10 मा अध्ययनरत समीर खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिहिबार साथीहरूबाट रकम संकलन गरी विपद कोषमा जम्मा गरिएको हो। रामेछापको मन्थली स्थित सरकारी विद्यालय मन्थली मावि नमूनाका लागि अग्रसर विद्यालय पनि रहेको छ। विगतका वर्षदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको मन्थली माविले 2082 को एसईए नतिजामा भने तुलनात्मक रूपमा सुधार गर्नुपर्ने गरी नतिजा ल्याएको थियो। मानव वैश्वीकरण नियन्त्रणका लागि प्रविधिको सही प्रयोगसँगै नागरिकमा आवश्यक सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अपरिचित व्यक्तिको सम्पर्क रोजगारी तथा विदेश जाने प्रलोभन र डिजिटल माध्यमबाट हुने सम्पर्कले वैश्वीकरणको जोखिम बढ़ाउन सक्ने उनीहरूको भनाइरहेको छ। प्रविधिको सही प्रयोग र सजगता मानव वैश्वीकरण रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आयोजनामा बिहिबार मन्थली नगरपालिकाको सभा हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्। कार्यक्रममा मानव वैश्वीकरणको वर्तमान अवस्था भविष्यमा पर्न सक्ने असर जिल्ला प्रशासन कार्यालयबाट प्रभाव हुने सेवाका साथै मानव वैश्वीकरण सम्बन्धी कानूनी व्यवस्थाका विषयमा छलफल गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब परीक्षक डीएसपी सन्तलाल प्रसाद जयसवाल जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेल र अधिवक्ता पाण्डव प्रसाईले मानव वैश्वीकरणको अवस्था यसको प्रभावित सम्भावित प्रभाव सेवा प्रवाह तथा कानूनी व्यवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा मानव वैश्वीकरणका परम्परागत स्वरूपसँगै प्रविधिको विकासका कारण देखिन थालेका नयाँ जोखिमबारे समेत जानकारी गराइएको थियो। सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग गर्दा अपरिचित व्यक्तिसँगको सम्पर्क रोजगारी तथा विदेश जाने नाममा हुने प्रलोभन र व्यक्तिगत विवरणको दुरूपयोग प्रति सचेत रहनुपर्नेमा जोड़ दिएको थियो। मानव वैश्वीकरण नियन्त्रणका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै विद्यालय समुदाय नागरिक समाज संचार माध्यम तथा आम नागरिकको सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइरहेको छ। कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ प्रमुख जिल्ला अधिकारी दिनु बज्राचार्य कुवर जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी जयसपाल लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी र संचारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै मन्थली नगरपालिकाका प्रमुख श्रेष्ठले मानव वैश्वीकरण नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य र निरन्तर सचेतना आवश्यक रहेको बताउनु भएको छ। उहाँले प्रविधिको सही प्रयोग गर्न सके मानव वैश्वीकरण लगायतका अपराध न्यूनीकरणमा सहयोग पुग्ने धारणा समेत व्यक्त गर्नुभएको छ। सिन्धुरीको गुलुन्जोर गाउँपालिका वडा नम्बर 5 रतनचुरामा शुक्रबार हायो भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हायो भाषा संस्कृति र पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हायो भाषाको हस्तान्तरण गर्ने उद्देश्यले हायो भाषा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। सिन्धुरीको गुलुन्जोर गाउँपालिकाको आर्थिक सहयोग तथा आयु समाज नेपालको केन्द्रीय समितिको आयोजनामा सिन्धुलीको गुलुन्जोर गाउँपालिका वडा नम्बर 5 रतनचुरा कार्यालयमा
कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा प्रमुख अतिथि गुलनचोर गाउँपालिकाको अध्यक्ष शंकरराज बरालाई, विशिष्ट अतिथि पालिकाका उपाध्यक्ष ज्वाला प्रसाद लेउपानी र गुलनचोर गाउँपालिका वडा नम्बर 5 रतनचुराका वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली लगायतका राजनैतिक दलका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हायु समुदायका अगुवा, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा लगायतको सहभागिता थियो। कार्यक्रममा हायु समुदायको भाषाको वर्तमान अवस्था, भाषा संरक्षणको आवश्यकता, नयाँ पुस्तालाई हायु भाषा सिकाउने उपाय तथा घर परिवार र समुदायमा भाषाको प्रयोग बढ़ाउने विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो। 15 दिनसम्म भाषा अभिमुखीकरण सञ्चालन ओम हायुले गर्नुभएको थियो भने यो कार्यक्रममा वृद्ध वृद्धा, बाल बालिका र युवाहरूको सहभागिता थियो। आयु भाषा पछिल्लो पुस्तामा प्रयोग गर्दै गएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि समुदाय, स्थानीय र सरकार तथा सम्बन्धित सरकारवाला बीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए। हायु समाज नेपालले विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने हायु समुदायमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा बोल्दै गुलनचोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले हायु भाषा समुदायको मौलिक पहिचानसँग जोड़िएको महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ। त्यसै समुदायभित्र पनि आफैले सुधारिनुपर्ने कुरा, शिक्षामा धारिलो बढ़नुपर्ने तथा विद्यालयमा पनि कसरी पढ़ाई भएको छ या छैन त्यस्तो कुराहरू पनि पालिकामा नपुगेको बताउनु भएको छ। आयु समुदायभित्रबाट पनि जिल्ला प्रमुख लगायतका तहमा पुगेको देख्ने उहाँको भनाइ थियो। त्यस्तै गुलनचोर गाउँपालिकाभित्र आर्थिक रूपले उच्च शिक्षा हासिल गर्न कठिन भएर पढ्न नपाएका विद्यार्थीहरू छन् भने पालिकाले शिक्षाका लागि सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रोग लागेमा पालिकाले 1,00,000 बराबरको सुविधा दिएको कुरा पनि अवगत गराउनु भएको हो भने त्यस्तै गुलनचोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले हायु भाषा नयाँ पुस्तासम्म पुर्याउन परिवार, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो। नेपाल साझा फूलबारी भएकाले हायु समुदाय पनि एक भएकोले आफ्नो मौलिक पहिचान भाषा जोगाउन सबैको अधिकार भएको उहाँको भनाइ थियो। सिन्धुलीमा महिला जिल्ला अधिकारी रहेको दलित समुदायको मान्छेहरू जिल्ला अधिकारी समेत रहँदा हायु समुदायका मान्छे पनि उच्च शिक्षा हासिल गरेर विभिन्न पदमा पुग्न सक्ने क्षमता भएको बताउनु भएको छ। त्यस्तै गुलनचोर गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेरीले आफ्नै वडाभित्रका हायु समुदायलाई सबै सकेको सहयोग गर्ने र भाषा संरक्षणमा साथ दिने उहाँको भनाइ छ। मातृभाषा प्रशिक्षणमा सहभागी समिन हायुले भाषा बोल्न सिक्न गाह्रो छ तर सिकेपछि सजिलो लागेको पनि बताउनु भएको छ। आगामी दिनमा पनि यस्तो प्रशिक्षण आउनुपर्ने, साथै यो सिकेको कुरा व्यवहारमा पनि लागू गर्ने भन्दा भाषा सिकेपछि आफ्नो जीवनमा परिवर्तन आएको पनि बताउनु भएको छ। साथै हायु समाज नेपालले हायु भाषा संरक्षण तथा प्रवर्धनका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। र दोलखाको प्रमुख जिल्ला अधिकारी सीडीओ हरिप्रसाद घिमिरेले राजीनामा दिएपछि जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ। गृह मन्त्रालयले दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारीमा रेखा कडेललाई खटाएको हो। हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहनुभएको कडेल अब दोलखा आउने हुनुभएको छ। गृह मन्त्रालयले उहाँलाई खोटाङबाट दोलखाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो। दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरेको गृह मन्त्रालयसँगै सरुवा भएको छ। यद्यपि उहाँले पदबाट राजीनामा दिइसक्नु भएको छ। घिमिरेले भदौ 18 गतेदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएर जिल्लाबाट विदाई भइसक्नु भएको हो। निजामती सेवामा 38 वर्ष 6 महिना 1 दिन सेवा गर्नुभएको घिमिरेले 3 महिना पदावधि बाँकी हुँदै पदबाट राजीनामा दिनुभएको छ। हवस् त अहिलेलाई दिउँसो अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: डेंगी एडिस जात को लामखुट्टे को टोकाई सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानी में हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
4: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
4: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
4: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गणिक कृषि वस्तु निर्यात
4: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
5: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्
1: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
5: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
1: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
5: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खर ओखरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
0: पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको

0: छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेन्ट।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
2: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
1: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
2: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30-11:00 स्थान च्याङडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन,
2: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
2: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
2: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7:00-9:00 स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान क्यौरे पानी, समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी, समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिरसुले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदाम बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति धेरै चलेको
4: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
7: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम त के किसानमाथि बजेट ल्याउनु पर्दैन देख्ने किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री गिरताबाट अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल

0: नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आज हामी शनिबारको श्रृंखलामा रहेका छौं। आज शनिबारी श्रृंखलामा हामीले प्रविधिको कुराहरूलाई जोड़ दिने प्रयास गरेका छौं। हामीले गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको ब्राण्ड बन्दी गरेको स्ट्रबेरी त्यसै गरी पछिल्लो समयमा पहाड़ी धरातलमा चाहिँ प्रस्तावती गरेको किबीको चर्चा गर्दैछौ। हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौ भने स्ट्रबेरी खेतीको ककनीबाट शुरूआत भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौं। त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कतिको छ, हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलि बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। हामीले अगाडि भने जस्तै पालै पालो शुरूआतमा गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको स्ट्रबेरी ककनीको ब्राण्ड बन्दै गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा केलाउने प्रयास गर्दैछौ। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने वर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठूला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको वासना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौ, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेर र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आमदानी लिन सकिने भएकाले आज नेपालका हजारौं युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टरेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौ। कार्यक्रम अवधि भएर हेरेर फेरेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने शेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौ गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाश मुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको जरी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोली हाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्य रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ। असिना, हावाहुरी र किराको आक्रमणबाट बचाउँछ। बोटको आयु लम्बिन्छ र 6-8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाई सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना वर्णशंकर जात पहाड़ी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशुल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौं जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुल्लो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्ग्रा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कार्सन र थुप्पा सिंचाइ: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठूलो, चम्किलो र गुणस्तरीय हुन्छ। थुपा सिंचाई अर्थात ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग: पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने, पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिफ माइनर र सेतो झिङ्गा: पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसीले पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौं हामी सबैले पर्खिरहेको समय, गोलभेडा खेतीबाट कति हुन्छ त आमदानी? बेदा रोपेको 60-75 दिनपछि गोलभेडाको पहिलो टिपाई शुरू हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा: 1 रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200
1: 1500 सम्म गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब 1 रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात् 8,000-12,000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा 1 रोपनीबाटै 4-6 लाखसम्मको बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने 1 रोपनीबाट करिब 2-2.5 लाखसम्म कुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा नेपाली भान्साको मुटु मानिने गोलभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल, थोपा सिंचाई र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौ। नमस्कार, आज हामी रातो रसिलो मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौ। तब हाम्रो मानस पटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आमदानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौं रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे शेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौं स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका सारा तथा सारा जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसंगलाई साध्दैछौ। अब कुराकानी गरौं स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो, बालुवा मिसावट भएको दोबर माटो चाहिन्छ। माटोको पीएच 5.5-6.5 बीचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछाउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यानी जोगाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदी फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागो बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ फल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3000-3500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिंचाइका लागि ड्याङभित्रै थोपा सिंचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आमदानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र संक्रमित पात वा फलहरूलाई तुरन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई। मङ्सिर पुजदेखि शुरू भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँस सहित विस्तारै टिपिनुपर्छ, ताकि फल नछिचियोस्। अब लागौ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आमदानी तर्फ। ककडीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठूलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-700 करिब करिब 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1500-2000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2 लाखदेखि 2.5 लाखसम्म खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाड़ी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 को उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाड़ी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढ़िरहेको छ, जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौ, अर्थात किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाड़ी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आमदानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाईमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौ किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 देखि करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौं किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनु पर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा काङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पीएच 6 देखि 6.5 को बीचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेबर्ड, एडिसन, मुन्टी र ब्रुना, यसमध्ये हेवार्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमोरी र मटुवा, यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्, त्यसैले 8 देखि 9 वटा पोथी बिरुवा बराबर 1 वटा भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने पराक्षेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्रा र गोडबेल। अब लागौ बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। खाडल खन्ने र रोप्ने समय बिरुवा रोप्नुभन्दा 1 महिना अगाडि नै 3 फिट लम्बाई, 3 फिट चौडाई र 3 फिट गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल कमसे कम 20 देखि 25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 मिटर र लाइनदेखि लाइनको दूरी करिब 5 मिटर राख्दा राम्रो भनिन्छ। थाङ्गा वा थाङ्क्रो व्यवस्थापन किवी एउटा लहरा जाने बहुपक्षीय फल हो। यसलाई दरो आर वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टी बार वा परबोला अङ्गुरको जस्तै माथि टाण प्रविधि प्रयोग गरिन्छ। फरामको पोल वा सिमेन्टको पोल गाडेर जीआई तार थाँगेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 वटा कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिंचाई र अर्को कार्सन। सिंचाई किवीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्, त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1 देखि 1 पटक अनिवार्य सिंचाई थोपा सिंचाई भए झनै उत्तम मानिन्छ। काँडछाट किवीमा वर्षेनी हिउँदै पिच्छे काँडछाट र बर्खाको काँडछाट गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जसले अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि शुरू हुन्छ? हामीले रोपेको 3रो वा 4थो वर्षदेखि किवीले फल दिन थाल्छ। 5 देखि 6 वर्ष पुगेपछि एउटै बोटबाट 50 देखि 100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किवीको एउटा बोटले 30 देखि 40 वर्षसम्म लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौं किवीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मंगिर महिनामा किवी पाक्ने गर्छ। फलको बाहिरी पोतला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार किवीको सबैभन्दा ठूलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2 देखि 3 महिनासम्म बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5 देखि 6 महिनासम्म ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला विस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किवीको थोक मूल्य प्रति केजी 150 देखि 250 सम्म र खुद्रा मूल्य 300 देखि 400 सम्म रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15 देखि 20 वटा किवीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1 लाखदेखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा पहाड़ी क्षेत्रको बाँझो जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। शुरूआतमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढ़ी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती शुरू गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला।
0: यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97190 98510 97190 मा टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापड़े यहाँहरूको माझबाट बिदा पनि अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौं, नमस्कार।
2: हजुरको रेडियो

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जोर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा

0: का नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
0: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित

0: सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर यो समाचार हजुरको रेडियो 102.1 MHz साथेतामा कुशी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मौलिने सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याकको खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरूआत भएको थियो। निर्माण व्यवसायीले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहपरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खुलाइएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनु भएको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालो पत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी सञ्चालन गरिनेछ। बाढ़ीले कृष्णभीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कल्चान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी साधनले शास्ति भोगिरहेका छन्। खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सवारी साधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्सन गरिएको छ भने वैकल्पिक ट्र्याक निर्माणको काम पनि अघि बढ़ाइएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उहाँले निगमले प्रति सिलिण्डर 400 रूपियाँ घाटा बिहोरेर ग्यास बिक्री गरिरहेको जानकारी गराउनु भएको छ। शाहले बजारमा 1 किलो मासुको मूल्य 1700 देखि 1800 रूपियाँ पर्ने र त्यो एक छाकमै सकिने भए पनि करिब 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने बताउनु भएको छ। त्यसैले ग्यासको मूल्यलाई पनि अन्य वस्तुसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने उहाँले मूल्य भन्दा आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। बाढ़ी पहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभएको छ। नेपाल रेडक्रस सोसाइटी निरेशोले गरेको अपीलका आधारमा बाढ़ी पीड़ितको राहत र उद्धारका लागि दात्री निकायले पठाएको सामग्रीमा भन्सार शुल्क लाग्ने भएपछि सरकार र नेपाल रेडक्रस सोसाइटी बीच विवाद उत्पन्न भएको छ। निरेशको अपील अनुसार विदेशी मुलुकमा रहेको रेडक्रस संस्थाले राहत र उद्धारका लागि नेपालमा सामग्री पठाएको थियो। डेथ बडी ब्याग त्रिपाल पावर ब्याङ्क गम्बुट मास्क लगायतका सामग्री निरेशोका नाममा विदेशी मुलुकका रेडक्रस संस्थाले पठाएको थियो। विपदकालीन समयमा दात्री संस्थाले पठाएका सामग्रीमा सरकारले भन्सार कर लिन खोजेको भन्दै निरेशोका पदाधिकारीहरू असन्तुष्ट देखिएका छन्। निरेशोका पदाधिकारीका अनुसार विपदको समयमा विगतमा भन्सार शुल्क लिने गरिएको थिएन। निरेशोका एक पदाधिकारीले सामान्य समयमा रेडक्रस सोसाइटीले ल्याएको सामग्रीमा भन्सार शुल्क लिने गरेको थियो। नेपाल रेडक्रसको 63 वर्षीय यो इतिहासमा विपदको बेला आएको सामानमा कहिले पनि भन्सार शुल्क नतिरेको जनाएका थिए। भुटेकुसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्र 1,365 जना मानिस सम्पर्क विहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्क विहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी, 27 नेपाली सेना हराएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभएको हो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झुलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भुटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा गढ़ी, 120 मेगावाटको भुटेकोशी, 20 मेगावाटको सिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भुटेकोशी बाढ़ीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15,00,000 र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5,00,000 तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5,00,000 रूपियाँ समेत गरी कुल 25,00,000 रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहार गर्ने र निजका सन्तानलाई पाएको पर्ने नेपाल एफसीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भुटेकोशी बाढ़ीका कारण ज्यान गुमाएकामा राहत स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मरण समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परे सशस्त्र प्रहरीका 13 जना सम्पर्क विहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा परिज्यान जोगाउन सफल 5 जना सशस्त्र प्रहरीलाई राहत स्वरूप जनाए 50,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। भित्रवतीबाट जीवित उद्धार गरिएकी चन्द्रिका श्रेष्ठको घुँडाको अपरेशन हुने भएको छ। उहाँको घुँडाको अपरेशन गर्न लागि छोरा आशिष श्रेष्ठले जानकारी दिनुभएको हो। चन्द्रिकाको अहिले नेपाली सेनाको अस्पताल छाउनीमा उपचार जारी रहेको छ। नेपाली सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार उनको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो। प्रवक्ता बस्नेतले भने दाहिने तिग्रामा गहिरो घाउ र सुगर प्रेसर र मुटुको रोगी रहेको 63 वर्षीय चन्द्रिकामा हाइपरथिमियाको लक्षण देखिएको बताइएको छ। चिकित्सकका अनुसार हाइपरथिमिया शरीरको तापक्रम असामान्य रूपमा बढ़नु वा अत्याधिक शरीरको तापक्रम हो भने भदौ 10 गते आएको बाढ़ीमा परेर विपत्ता भएको उनको शनिबार आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो। नेपालले भोगेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोगेको बाढ़ी प्रभावित धनी र विकसित देशहरूको ध्यानकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिम नदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोगेको विपदको उल्लेख गरी जलवायु परिवर्तन संकटका कारण साना तथा जोखिमयुक्त देशहरूको अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुधा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड़ रहेको छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूल प्रविधि हस्तान्तरण तथा जलवायु विपदमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। साँझ 6 बजेको हजुरको समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896999998।
9: रामेसाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी समाचार। भोटेकुसी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाउने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले सघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वटा वाणिज्य ब्याङ्कमा 8,25,15,518 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,97,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा रहेको दाते नदीमा एक्रो ब्रिज निर्माण गरिसकेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटेको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भार वहन क्षमताको भएको एक्रो ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यही भदौ 10 गते रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।

कास्कीको माछापुछ्री गाउँपालिका वडा नम्बर एक सान्दलमा रहेको निर्माणाधीन सुपर सेती जल विद्युत आयोजनाको पहुँच मार्ग खण्डे क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाख्रीबास नगरपालिका आठ घर भए आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको किबलासगढ़ी गाउँपालिका एका 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँचमा निर्माणका लागि सड़क खण्ने काम भइरहेको बेला पहिरो खसेको थियो। सुपर सेती जलविद्युत आयोजनाका कास्कीको माछापुछ्री गाउँपालिकामा निर्माणाधीन 24 मेगावट क्षमताको आयोजना हो। वर्षाको पकुवा मैनपुर गाउँपालिकाबाट प्रहरीले 144 किलो 25 ग्राम लागू औषध गाँजा सहित कार चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका आठ निवासी 21 वर्षीय साजन चेपाङ रहेका छन्। शुक्रबार राति 8:45 प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट परिचालित संयुक्त प्रहरी टोलीले पकवाहन मैनपुर गाउँपालिका एक धरे स्थित तिलाईपुर भैसबा सड़क खण्डमा नियमित जाँच गरेको थियो। तिलाईपुलबाट धोरेतर्फ जाँदै गरेको 18/36/57 नम्बरको सेतो रंगको निशान कारलाई रोकेर खामतलासी गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएको 12 पोका भेटिएको थियो। ती पोकाभित्र प्लास्टिक सहित तौल गर्दा 114 किलो 25 ग्राम गाँजा रहेको पुष्टि भएको हो। प्रहरीले लागू औषध कार तथा चालक चेपाङलाई नियन्त्रणमा लिएको छ। बरामद सामग्री सहित पक्राउ परेका चेपाङमाथि लागू औषध ओसार पसार सम्बन्धी कसुरमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाइएको थियो र कहाँ पुर्याउन लागि थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको सम्भावित भूमिकाबारे समेत अनुसन्धान गरिरहेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 देशको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रक्रिया योजना शुरू गरेका छन्। अभियानका क्रममा 1.23 अर्ब अमेरिकी डलर अर्थात नेपाली सैन्य झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अफ्रिका सेन्टर फर डिजिटल कन्ट्रोल एण्ड डिप्रेशन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शकको रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालय अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएका छन्। उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ। हवस् त अहिलेलाई साँझ 6 बजेको हजुरको समाचार यति नै। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि वरिपरी सफा राख्नुपर्छ। डेंगू सारे लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-40-41-98 र 9841-25-59-57।
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
3: संस्था एकीकरण सम्बन्धमा,
2: ऋण अपलेखन सम्बन्धमा,
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
2: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
3: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
2: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
3: धितो लिलामी सम्बन्धमा,
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
3: मिति 2083 भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
1: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै।
3: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
1: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल।
3: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
1: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी।
3: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाइटार र कटुन्जे।
1: मिति 2083 भदौ 21 गते। समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
3: सोही दिन बिहान 7:30-11:00 स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल।
3: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
1: मिति 2083 भदौ 21 गते। समय बिहान 7:30-10:00 स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
3: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन।
1: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
3: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर। समेटिने टोल तथा वडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिन टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
3: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिन टोल तथा ओडाहरू हातीटार सबै
3: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलीघाट समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडाखर्क समेटिन टोल तथा ओडाहरू डाँडाखर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिन टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
3: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
3: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
3: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, 4048-540-239, 0484-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू

0: स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630423422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
3: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगा।
4: कृषि, पर्यटन, सड़क र खानेपानी हाम्रो पूर्वाधार, नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
5: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप, रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौ।
4: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी एफएमबाट हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
5: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
1: रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। आजको कार्यक्रममा हामी सोही वार्षिक समीक्षा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
6: अत्यन्त सार संक्षेप प्रस्तुतिका लागि म 5 वडा सचिव श्री इन्द्रगणा मगरज्यूलाई निमन्त्रणा गर्दछु।
7: हामी रामपुरको वडा नम्बर 5 आर्थिक वर्ष 82-83 यो वार्षिक समीक्षाको उपस्थितिमा रामपुरमा भएको योजनाहरूको विभिन्न स्लाइडहरू बनाएको छ। यो स्लाइडलाई रामपुरको चिनारी मिति 2083/11/27 राज्यको पुनसंरचना हुँदा रामेछाप नगरपालिका वडामा 5 रहेको घरधुरी संख्या 901 कुल जनसङ्ख्या 6100 महिला 3063 पुरुष 2938 प्रमुख जातिहरू नेवार मगर तामाङ सुनवार दमाई विश्वकर्मा र माझी मोटर बाटो जम्मा 135.54 किलोमिटर कति रहेको छ भने प्रमुख खोला गुर्मुख खोला बरा खोला खरे खोला फन्द्री खोला तार मुख्य तारहरू हारे तार गटार साइटार रामपुर भन्ज्याङहरू रामपुर पोलन्जोर सिवल भन्ज्याङ रहेका छन्। पूर्वाधार विकास कार्यक्रमहरू वडाको त आवश्यकता र प्राथमिकता आधारमा त सडक खानेपानी भवन तथा अन्य त भौतिक पूर्वाधार सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरेको छ। बालबालिकालाई त न्यानो कपडा वितरण कार्यक्रम वडाभित्रका जनतालाई त हिल ट्याङ्क वितरण कार्यक्रम जनता माझी सरस्वती मूर्ति कार्यक्रम बासबुट सामुदायिक भवन सम्पन्न सिवल भन्ने सामुदायिक भवन सम्पन्न कञ्चन खानेपानी व्यवस्थापन झुसिनी ब्याडी बोका नसल सुधारका लागि उन्नत जातको ब्याडी बोका वितरण कार्यक्रम गरेका छौँ भने वडाभरिका सडकहरू मर्मत महिला तथा बालबालिका कार्यक्रमहरू महिला सशक्तिकरण कार्यक्रम बालमध्ये स्थानीय शासन सम्बन्धित बालबालिकाको अधिकार सम्बन्धी सचेतना महिला सशक्तिकरण कार्यक्रम वडाभरि रहेका लक्षित वर्गको सहभागिता तथा सशक्तिकरणको लागि निम्नत कार्यक्रम सञ्चालन गरेको छ। महिला लक्षित कार्यक्रम आदिवासी जनजाति लक्षित कार्यक्रम बालबालिका लक्षित कार्यक्रम विपन्न तथा आर्थिक रूपमा त कमजोर वर्गका लागि सहयोग कृषि तथा पशुपालन स्थानीय आर्थिक विकासको आधारको रूपमा त लिई कृषकलाई त आवश्यक सहयोग तथा प्रोत्साहन गर्ने त उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। पशुपालन शक्ति कार्यक्रम कृषि उत्पादन सहयोग र निशुल्क तथा अनुदानमा बिरुवा वितरण सामाजिक विकास कार्यक्रमतर्फ वडाको नागरिकको सामाजिक तथा मानवीय विकासका ध्यानमा राखेर शिक्षा स्वास्थ्य महिला तथा बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू अन्य त लक्षित कार्यक्रम वर्ग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको छ। शिक्षा वडाभित्रका सञ्चालन रहेका त विद्यालय सम्बन्धी गरी 400 विद्यार्थीहरूलाई ट्याक्सी वितरण कार्यक्रम गरियो भने उता स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सचेतना कार्यक्रम स्वास्थ्य शिविर सरसफाई तथा जनचेतनामूलक कार्यक्रम एसी तयारीको लागि सञ्चालन 2 माझीहरूलाई हामीले चाहिँ अब खाना बस्न व्यवस्था गरेको छ भीमेश्वर माझी र जनता माझीलाई सुशासन तथा संस्थागत विकासमा नागरिकको गुनासो तथा सुझाव ग्रहण गर्ने व्यवस्थापन योजना तथा कार्यक्रमको अनुगमन उपभोक्ता समितिको सम्बन्धी वडा समितिको बैठक तथा निर्णय कार्यान्वयन वातावरण तथा सरसफाई बजार तथा टोल सरसफाई फोहोर व्यवस्थापन सम्बन्धी सचेतना खानेपानी सुख संरक्षण सार्वजनिक स्थानको सरसफाई खेलकुद तथा संस्कृति संरक्षण युवा तथा विद्यार्थीको क्षमता विकासका वडा स्तरीय खेलकुद कार्यक्रम स्थानीय कला संस्कृति परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रबन्धन आवश्यकमा सहयोग वर्षयाममा पहिरो आगलागी बाढी तथा अन्य त सम्भावित विपदका समयमा अध्ययन सम्बन्धी तथा सहयोग गरिएको छ। विपदका घटना स्थानीय नागरिक सुरक्षा निकाय र नगरपालिका तथा सम्बन्धित निकायसँग आवश्यकता सम्बन्धी गरी राहत तथा व्यवस्थाको सहयोग अब 2082-83 वडा कार्यालयबाट नागरिकहरूलाई विभिन्न प्रकारको प्रशासनिक तथा सिफारिस सम्बन्धी सेवा प्रदान गरिएको छ। नाता सिफारिस नाता प्रमाणित चार किलो तथा घरबाट सिफारिस बसोबास सिफारिस, आर्थिक अवस्था सिफारिस, जग्गा सम्बन्धी सिफारिस, व्यवसाय सम्बन्धी सिफारिस, व्यक्तिगत घटना दर्तातर्फ अब 2082/83 को दर्ता 1147 छ भने चलानी चाहिँ 1192 नायता सिफारिस 190 जना अब 2082/83 को पुँजीगत तर्फ 67,47,394 रुपियाँ जन्म दर्ता 190 जना मृत्यु दर्ता मृत्यु दर्ता 62 जना बचत खाता 1 जना विवाह दर्ता 47 जना सम्बन्ध विच्छेद 2 जना योजनाको सम्पूर्ण योजना सम्झौता गरी पूरा भएको प्राविधिक कर्मचारीको अभाव र सभा हल पर्याप्त नभएको चुनौतीहरू यस कार्यान्वयनको क्रममा त विभिन्न समस्या तथा चुनौती देखिएका छन् सीमित बजेटका कारणले सबै आवश्यकता पूरा गर्न कठिनाई भौतिक अवस्था तथा यातायात कारणले विकास निर्माणमा कठिनाई वर्षायामा त सडक तथा पूर्वाधार खेती हुने अवस्था उपभोक्ता समितिको क्षमता तथा प्राविधिक ज्ञान कमी योजना कार्यान्वयनमा त समय व्यवस्थापनको चुनौती नागरिकको अपेक्षा तथा उपलब्धि स्रोत बीचको त अन्तर विभिन्न विकास कार्यक्रमका लागि त पर्याप्त बजेटको अभाव धन्यवाद
6: धन्यवाद पाँच नम्बरका वडा सचिव इन्द्रहरण मुरजीलाई अबको प्रस्तुतिका लागि वडा नम्बर छ का वडा सचिव अञ्जना खड्काज्यूलाई हार्दिक आग्रह गर्दछु।
0: आज रामेछाप नगरपालिकामा आर्थिक वर्ष 2082/83 वार्षिक समीक्षा गोष्ठी रहेको हुँदा रामेछाप नगरपालिका वडा नम्बर छ को आर्थिक वर्ष 2082/83 को 82/83 सम्पन्न गरिएका विकासका कार्यक्रमहरू दैनिक प्रशासन कामहरू लगायतका समस्या समाधानका उपाय आगामी कार्ययोजना यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। रामेछाप नगरपालिका छ नम्बर वडाको संक्षिप्त परिचय रहेको छ। रामेछाप जिल्लाको साविक ओपेनी गाविस समिति 2071 आठ महिना 16 गते रामेछाप नगरपालिका घोषणा हुँदा रामेछाप नगरपालिकाका वडा नम्बर 1, 2 र 3 संयुक्त समावेश भएको थियो। त्यसै गरी रामेछाप नगरपालिका वडा नम्बर 6 का जनप्रतिनिधि तथा कर्मचारीको विवरण मैले यहाँ स्लाइडमा तयार गरेको छु, हजुरहरूले मध्यनजर गर्न सक्नुहुनेछ। वडा नम्बर 6 को आर्थिक वर्ष 2082/83 को दर्ता चलानी संख्या वडा कार्यालयमा प्राप्त भएका पत्र दर्ता संख्या 950 वडा कार्यालयबाट पठाएका पत्र चलानी संख्या 1049 र न्यायिक समितिमा दर्ता हुन आएका निवेदनहरू 4 रहेका थिए। त्यसै गरी व्यक्तिगत घटना दर्ता संख्या जन्मदर्ताको संख्या महिला 94 पुरुष 77 गरी जम्मा 171 जनाको जन्म दर्ता गरिएको थियो। मृत्यु दर्ताको संख्या महिला 26 पुरुष 25 गरी जम्मा 51 जनाको मृत्यु दर्ता गरिएको थियो। सम्बन्ध विच्छेदको संख्या 5 विवाह दर्ताको संख्या 63 बसाई सराई गरी आएकाको दर्ता संख्या 2 बसाई सराई गरी गएको दर्ता संख्या 4 नयाँ नागरिकता बनाउनेको संख्या 116 जना रहेको थियो। त्यसै गरी सामाजिक सुरक्षाको विवरणहरू यहाँ लक्षित समूह साविक संख्या नयाँ थप नगद कटा कायम जमा गरी मैले स्लाइडमा तयार गरेको छु। लाभदायीको कुल संख्या राजस्व सङ्कलनको विवरण आर्थिक वर्ष 2082/83 वडा नम्बर 6 ले विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरिएको थियो र जम्मा राजस्व सङ्कलन 685,051.39 सङ्कलन गरेका थियो। योजनाको विवरण प्रदेश स्तरीय योजनाहरू 12 नगर स्तरीय योजनाको संख्या 1 वडा स्तरीय योजनाको संख्या 16 रहेका थिए र यहाँ स्लाइडमा मैले प्रदेश तथा नगर स्तरीय योजनाहरूको स्लाइड तयार गरेको थिएँ जसलाई समयको पाबन्दीका कारण स्किप गर्न चाहे वडा स्तरीय योजना तथा कार्यक्रमहरूको पनि मैले स्लाइडमा तयार गरेको छु, यहाँहरूले मध्यनजर गर्न सक्नुहुनेछ। वर्षभरि सम्पादन गरिएका प्रमुख कार्यहरू नागरिकता जन्म मृत्यु विवाह बसाई सराई लगायतका घटना दर्ता तथा अभिलेख व्यवस्थापन गरिएको नागरिकलाई आवश्यक शारीरिक तथा प्रमाणित सम्बन्धी सेवा नियमित रूपमा प्रदान गरिएको वडा कार्यालयमा प्राप्त निवेदन पत्रचार तथा गुनासोको आवश्यक कार्यवाही गरिएको वडा कार्यालयका विभिन्न विकासका कार्यहरू तथा कार्यक्रम सम्पादन गरिएको माथिल्लो निकायबाट प्राप्त निर्देशन तथा परिपत्रहरू कार्यान्वयन गरिएको मुख्य उपलब्धिहरू
8: यस अवधिमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी नागरिकलाई आवश्यक सेवा समयमै उपलब्ध गराइएको कार्यालय सञ्चालनमा पारदर्शिता जवाबदेहिता समन्वय र सेवाग्राही मैत्री व्यवहारलाई प्राथमिकता दिएको सड़क खानेपानी सिंचाई शिक्षा स्वास्थ्य तथा अन्य पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरिएको महिला बालबालिका तथा लक्षित वर्गका कार्यक्रमहरू सञ्चालन गरिएको स्वीकृत योजना तथा कार्यक्रमहरू प्राथमिकताका आधारमा कार्यान्वयन गरिएको वित्तीय तथा भौतिक प्रगति स्वीकृत वार्षिक बजेटलाई निर्धारित कार्यक्रम अनुसार परिचालन गरी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिएको छ साथै वित्तीय प्रगति वडा नम्बर 6 को 93.2 रहेको थियो र समग्रमा भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको यहाँहरूलाई जानकारी गराउँदछु देखिएका प्रमुख समस्या तथा चुनौतीहरू नागरिकमा कर दिने दायित्वबारे पर्याप्त सचेतना नहुनु सेवाग्राहीलाई सेवा प्राप्तिको प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु पशु प्राविधिकको अभावका कारण औषधि तथा सामग्रीको प्रभावकारी परिचालन तथा वितरणमा कठिनाई हुनु सचना तथा टुक्री योजनाको कार्यान्वयन तथा समयमै सम्पन्न गर्न कठिनाई हुनु सर्भरमा आउने प्राविधिक समस्याका कारण सेवा प्रवाहमा ढिलाइ हुनु भौगोलिक कठिनाई सीमित स्रोत साधन बजेटको अभाव तथा विकास निर्माणमा देखिने विविध प्राविधिक समस्याहरू प्रमुख चुनौतीका रूपमा रहेका थिए सुधारका लागि उपायहरू सिफारिस प्रक्रियामा एकरूपता सरलता र पारदर्शिता कायम गर्न डिजिटल सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने सेवाग्राहीलाई आवश्यक कागजात प्रक्रिया समय सीमा तथा सेवा सम्बन्धी जानकारी सूचना तथा संचारका विभिन्न माध्यमबाट स्पष्ट र सहज रूपमा उपलब्ध गराउने सेवा प्रवाहलाई छिटो सरल पारदर्शी र सेवाग्राही मैत्री बनाउने जग्गाको मालको भूमिका तथा तिरो अनिवार्य रूपमा समयमै बुझाउन सेवाग्राहीलाई सचेत गराउँदै सूचना तथा प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने आगामी वर्षको कार्ययोजना आगामी वर्ष गुणस्तरीय पूर्वाधार निर्माण कृषि तथा रोजगारी प्रबन्धन शिक्षा स्वास्थ्य सुधार खानेपानी सुशासन तथा नागरिक मैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ आगामी आर्थिक वर्षमा वडा कार्यालयबाट प्रदान गरिने सेवालाई थप छिटो सरल पारदर्शी र सेवाग्राही मैत्री बनाउने अभिलेख व्यवस्थापन सुधार गर्ने तथा विगतमा देखिएका समस्या तथा चुनौतीलाई क्रमशः समाधान गर्दै कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ निष्कर्षमा आर्थिक वर्ष 2082-83 उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै वडा कार्यालयबाट सेवा प्रवाह तथा विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ आगामी दिनमा अझ पारदर्शी उत्तरदायी समावेशी र परिणाममुखी कार्यप्रणाली अप्नाउँदै समृद्ध वडा सुखी नागरिकको लक्ष्य प्राप्तितिर निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ अन्त्यमा आर्थिक वर्ष 2082-83 वडा नम्बर 6 द्वारा गरिएको केही योजना तथा कार्यक्रमको तस्विरहरू रहेका छन् यहाँहरूले मध्यनजर गर्न सक्नुहुनेछ आजको यस गरिमामय गोष्ठीमा आफ्नो वडा कार्यालयबाट गरिएका विकासका कार्यहरू योजनाहरू देखिएका समस्याहरू यहाँहरू सामान्य प्रस्तुत गर्न यो अवसर दिनुभएकोमा रामेश्वर नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै मेरो प्रस्तुति यहीँ टुङ्ग्याउँछु धन्यवाद
9: धन्यवाद वडा नम्बर 6 का सचिव अञ्जना खड्काजीलाई यसपछिको प्रस्तुतिका लागि म वडा नम्बर 7 का सचिव भागवत कुमार श्रेष्ठज्यूलाई आमन्त्रण गर्दछु
10: म चाहिँ आजको यस आर्थिक वर्ष 2082-83 को वार्षिक समीक्षा गोष्ठी कार्यक्रम चाहिँ रामेछाप नगरपालिका वडा नम्बर 7 को प्रस्तुत गर्न गइरहेको छु यसै गरी यो ऐतिहासिक चिनारी यसको आवश्यकता परेन जस्तो लाग्छ मलाई जस्तै रामेछाप नगरपालिका वडा नम्बर 7 मा चाहिँ 7 वटा विद्यालयहरू छन् र एक चाहिँ बोर्डिङ स्कुल जम्मा 8 वटा विद्यालयहरू रहेका छन् यसै गरी वडा कार्यालय हाम्रो कार्यालयहरू चाहिँ वडा कार्यालय भवन हेलेपानी सुखाजोर स्वास्थ्य चौक सहरी स्वास्थ्य केन्द्र चाँदे भन्ज्याङ बडाजोर र नागरिक आरोग्य सेवा केन्द्र जम्मा 4 वटा कार्यालयहरू रहेका छन् यसै गरी आर्थिक वर्ष 2082-83 यस कार्यालयमा भएका घटनाकर्ताहरूको सङ्ख्या चाहिँ जन्मदर्ता जम्मा 82 जना महिला 44 र पुरुष 38 जना यसै गरी मृत्युकर्ता सङ्ख्या 32 महिला 12 र पुरुष 20 सम्बन्ध विच्छेद सङ्ख्या 3 विवाहकर्ता सङ्ख्या 41 बसाइसरी गएको सङ्ख्या 6 र बसाइसरी आएको सङ्ख्या चाहिँ 1 मात्र रहेको छ यसै गरी जम्मा टोटल कुल घटनाकर्ता सङ्ख्या चाहिँ जम्मा 165 वटा रहेको छ यसै गरी रामेछाप नगरपालिका वडा नम्बर 7 मा चाहिँ सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभ ग्राहकहरूको विवरण चाहिँ ज्येष्ठ नागरिक अन्य ज्येष्ठ नागरिक भत्तामा 303 जना हुनुहुन्छ भने ज्येष्ठ नागरिक भत्ता दलित 9 जना हुनुहुन्छ। यसै गरी ज्येष्ठ नागरिक एकल महिला 27 जना विधवा आर्थिक सहायता 48 जना अपाङ्ग क वर्ग 9 जना अपाङ्ग ख वर्ग 18 जना दलित बालबालिका 15 जना लोकोन्मुख आयु जाति 694 जना गरी जम्मा कुल जनसङ्ख्या 1123 जना चाहिँ सामाजिक सुरक्षा भत्ता खाने व्यक्तिहरू हुनुहुन्छ। यसै गरी दीर्घरोगी क्यान्सर स्पाइनल इन्जुरी भएका व्यक्तिहरू चाहिँ हाम्रो 7 नम्बर वडामा चाहिँ पुरुष 3 महिला 8 गरेर जम्मा संख्या 11 रहेको छ। त्यसै गरी प्रदेश नगर वडा स्तरीय योजनाहरूको संख्या चाहिँ हाम्रो नगर स्तरीय योजना संख्या चाहिँ 1 रहेको छ। यसै गरी वडा स्तरीय योजना संख्या 7 रहेको छ। प्रदेश स्तरीय योजना संख्या पनि 7 रहेको छ। त्यसै गरी रामसाप नगरपालिका वडा नम्बर 7 चाहिँ आर्थिक वर्ष 2082-83 चाहिँ चालु तर्फ 9 लाख र अन्य उसमा 63,75,476 गरी जम्मा 72,75,476.46 चाहिँ बजेट विनियोजन भएको थियो। यसै गरी यस रामसाप नगरपालिका वडा नम्बर 7 निर्माण भएका भौतिक संरचनाहरूको विषयमा चाहिँ हजुरहरूले यहाँ वृत्त चित्तमा हेर्न सक्नुहुनेछ। यो स्थानीय तह एक स्थानीय तह एक चिस्या केन्द्र भनेर चाहिँ हामीले यो औद्योगिक ग्राम स्थापना क्षेत्रभित्र छ। यसै गरी यो वडा कार्यालय शौचालय, यसै गरी यो वडा कार्यालय हामीसँग चाहिँ यो स्वास्थ्य बिमाबाट बचेका 40,000 रुपियाँको चाहिँ वडा कार्यालय सडकमा चाहिँ हामीले नाली निर्माण गरेका छौँ। जम्मा 43 मिटर 40,000 योजना थियो यो चाहिँ। यसै गरी यो वडा कार्यालयमा हाम्रो यो वडा कार्यालय प्राङ्गणमा चाहिँ ब्लक बिछ्याउने कार्यक्रम थियो, ब्लक व्यवस्थापन चाहिँ यसरी गरिएको थियो। यसै गरी आर्थिक वर्ष 2083 विभिन्न क्षेत्रबाट प्राप्त राजस्व चाहिँ कुल जम्मा चाहिँ 10,72,772.76 रुपियाँ छ। यसै गरी समस्याहरू चाहिँ घटनादर्ता सम्बन्धी सम्पूर्ण घटनाहरू चाहिँ हामीसँग स्पष्ट नभएको, यसै गरी भएका घटना दर्ताहरूको विवरणहरू फरक भएको, जग्गाको मालको पिरो बुझाउन चाहिँ चासो नदिएको देखिन्छ, यसै गरी दरबन्दी अनुसारको कर्मचारी नभएको, समाधानको उपायहरू चाहिँ वडा तथा नगरपालिकाबाट प्रभाव हुने सम्पूर्ण सिफारिसहरू लिन आउँदा चाहिँ जग्गाको मालको पिरोको रसिद चाहिँ अनिवार्य गराउने हो भने पिरो चाहिँ सहज हुने थियो भन्दै रामेछाप नगरपालिका वडा नम्बर 7 आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठी मैले यही प्रस्तुत गरे। हस्, धन्यवाद, नमस्कार।
9: यसपछिको प्रस्तुतिका लागि वडा नम्बर 8 का सचिव दीपा बरालज्यू।
11: रामेछाप नगरपालिका वडा नम्बर 8 द्वारा 82-83 विनियोजित बजेटबाट चाहिँ भएका कार्यक्रमको मैले वार्षिक प्रतिवेदन तयार गरेको छु। प्रशासनिक तथा सेवा प्रवाह सम्बन्धी विवरण सिफारिस, नागरिकता नयाँ नागरिकता सिफारिस 105 जना, प्रतिलिपि नागरिकता सिफारिस 172 जना, पत्र चलानी संख्या 1329, पत्र दर्जा संख्या 1253। त्यस्तै प्रशासनिक सेवा तथा पञ्जीकरण सम्बन्धी जन्म दर्ता 101 जना पुरुष 140 जना महिला गरेर जम्मा 241 जना, मृत्यु 20 जना पुरुष 14 जना महिला गरी 34 जना, विवाह दर्ता 29 जना मा 78 जना गरी 29 जोडीको विवाह दर्ता गरिएको छ। सम्बन्ध विच्छेद 7 जना, 7 जना गरी 14 जना महिला पुरुष 7 जोडीको गरिएको छ। बच्चा चराई दर्ता आएको दर्ता 6 जना पुरुष 7 जना महिला गरेर 3 घरेलु परिवारको 13 जना हुनुहुन्छ। बसाई सराई गएको चाहिँ 11 जना पुरुष 20 जना महिला हुनुहुन्छ। 9 घर परिवारको चाहिँ 31 जना जानुभएको छ। त्यस्तै राजस्व सङ्कलनतर्फ सिफारिस दस्तुर 94,550, नाता प्रमाणित दस्तुर 13,400, सम्पत्ति व्यवसाय सम्बन्धी शुल्क 2,30,800, मार्फत सम्बन्धी कर 1,79,777.19, अन्य शुल्क तथा बिक्रीबाट 1,583.72, बहाल कर 1,71,32, 72 शुल्क 1,69,78.75, व्यक्तिगत घटना दस्तुर 84,400, कृषि पशुजन्य वस्तु व्यवसायमा लाग्ने कर मार्फत 1,36,800, जम्मा 11,28,243.69 पैसा। सामाजिक सुरक्षा सम्बन्धी विवरण, ज्येष्ठ नागरिक 263 जना हुनुहुन्छ, ज्येष्ठ नागरिक दलित 28 जना, विधवा 38 जना, एकल महिला 35 जना, पूर्ण अपाङ्ग भएका व्यक्ति 11 जना, अति अशक्त 19 जना, दलित बाल बालिका 61 जना, लोपोन्मुख 265 जना गरेर चाहिँ सामाजिक सुरक्षा भत्ता बुझिएको संख्या 8 नम्बर वडा कार्यालयमा 700 20 जना हुनुहुन्छ, त्यस्तै दीर्घरोगी 9 जना हुनुहुन्छ। यो वडा स्तरीय समितिहरू हो, यो समितिहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ एउटा वडा कार्य समिति, वडा बाल मैत्री समिति, वडा बाल अधिकार समिति, वडा विपद समिति, वडा शिक्षा समिति, केन्द्रेश्वर वडा बाल सञ्चार लैङ्गिक हिंसा नियन्त्रण समिति, त्यस्तै वडामा सक्रिय रूपमा रहेका समितिहरूको स्वास्थ्य अब 82-83 बैठक बसेको, स्वास्थ्य स्वयंसेविकाहरूको छलफल कतिवटा बैठक बस्यो भनेर पनि यो स्लाइडिङमा मैले तयार गरेको छु। अब हाम्रो विनियोजित बजेटबाट चाहिँ अब 82-83 केन्द्रित वडा बाल सञ्चार र वडा कार्यालयको सञ्चालन गरेको क्रियाकलापहरूमा चाहिँ यसरी उत्कृष्ट बाल बालिका सम्मान कार्यक्रम, विपन्न बाल बालिका शैक्षिक सामग्री पोसाक वितरण भनिएको छ। यो चाहिँ तपाईँहरूले हेर्नुहुन्छ कि मैले पढेर सुनाएँ। सम्पन्न कार्यक्रमहरू चाहिँ विनियोजित बजेटबाट चाहिँ सम्पन्न कार्यक्रमहरूको पनि मैले यसरी स्लाइडिङ गरेको छु। सञ्चालन गरिरहेका प्रगति अवस्था र सकारात्मक पक्षहरू, एक घर एक स्वास्थ्य बिमा कार्यक्रम, वडा स्तरीय समिति बैठक कार्यक्रमको समीक्षा, बाल मैत्री स्थानीय शासन कार्यक्रमहरू निरन्तर र दिगोपनमा अगाडि बढ़िरहनु, विद्यालयमा शिक्षा तथा बाल मैत्री कार्यक्रममा सहयोग, बाल बालिकाको सम्बन्धित सहकार्य, विपन्न परिवार बाल बालिका स्टेसनरी सामग्री र राहत वितरण कार्यक्रम भएको छ, विद्यालय अनुसार अनुगमन र पृष्ठ पोषण, स्वरोजगार कार्यक्रम सञ्चालन भएको छ, सेवाग्राहीहरूको सेवामा आकर्षित हुनु, विभिन्न समितिहरूको अर्थपूर्ण बाल सहभागितामा वृद्धि भएको छ, बाल बालिका आफै सक्रिय भई बाल विवाह रोकथाम, होटल पसल अनुगमन, अतिरिक्त क्रियाकलाप, मासिक बैठक सञ्चालन, कार्यक्रमहरूको उद्घोषण, जोखिममा परेका बाल बालिकालाई परामर्श र स्टेसनरी सहयोगमा कार्यक्रम गरिएको छ। वडामा सञ्चालनमा रहेका कार्यक्रमको प्रगतिको अवस्था, सकारात्मक पक्षहरू, जोखिममा रहेका बाल बालिकालाई मनोविमर्श गरी विद्यालय भर्ना गर्न नियमित हुनु, बाल विवाह तथा सामाजिक सञ्जालले पार्ने असर र न्यूनीकरणका लागि सरकारवालाहरूको साथमा सहयोगमा वृद्धि हुनु, एसीमा उत्कृष्ट भएका बाल बालिकालाई सम्मान कार्यक्रममा सहभागी गराउनु, समस्या तथा चुनौती, समयमा सरोवर तथा नेट नचल्दा काममा ढिलाइ हुनु, बालमती स्थानीय शासन निरन्तर दिगोपनमा सरकारहरूको निष्क्रिय र अपनत्व नलिँदा बाल विवाह, बाल हिंसा तथा बाल उलकहरूको वृद्धि भए न्यूनीकरणमा समस्या, बाल मैत्री स्थानीय शासन निरन्तर दिगोपनका लागि आर्थिक स्रोतको कमी। यो चाहिँ हाम्रो वडाबाट भएको क्रियाकलापहरूको केही झलकहरू छ। हस् त धन्यवाद
12: दिपाजी। अब यसपछि वडागत रूपमा अब अन्तिम प्रस्तुति छ, 9 नम्बरका वडा सचिव पूजा दहाल।
13: रामेश्वर नगरपालिका वडा नम्बर 9 वार्षिक समीक्षा लिएर म वडाप्रति पूजा दहाल यहाँहरूमा आज उपस्थित भएकी छु। रामेश्वर नगरपालिका वडा नम्बर 9 बारेमा यहाँहरू सम्पूर्णलाई जानकारी छ, तैपनि साविकको रामेश्वर गाविस 5, 6 र 7 मिलाएर हालको 9 नम्बर कायम गरिएको छ। यहाँहरूले नक्सामा पनि देख्न सक्नुहुनेछ। यो हाम्रो धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। यहाँहरू ल्यान्डिङ आउँदाखेरि भीमसेनदान मन्दिर, तीर्थस्थान गढी, त्यसै गरी बारमे गुम्बामा यहाँहरू जान सक्नुहुनेछ। यो हाम्रो धार्मिक तथा ऐतिहासिक रूपले महत्वपूर्ण रहेको छ। हाम्रो यहाँ जनप्रतिनिधिहरूको विवरण छ, यहाँले देख्न सक्नुहुनेछ। त्यसै गरी कर्मचारीहरूको पनि विवरण मैले यहाँ राखेकी छु। प्रशासनिक तथा सेवा प्रभाव सम्बन्धीमा 1 नम्बरमा रहेको छ सिफारिस सम्बन्धी, कुल दर्ता 610, कुल चलानी 724, नागरिकता सिफारिस 53 रहेको छ भने नागरिकता प्रतिनिधि सिफारिस 36 र मालपुत्र रसिद हामीले 280 लिएका छौँ। निश्चितकरण पञ्जीकरण सम्बन्धी मैले नयाँ दर्ता र प्रतिनिधि गरेर छुट्याएकी छु, यहाँहरूले देख्न सक्नुहुनेछ। तर मैले एकमुष्ट रूपमा वाचन गर्छु। जन्मदर्ता 83, मृत्यु दर्ता 19, विवाह दर्ता 30, त्यसै गरी सम्बन्ध विच्छेद दर्ता 3, बसाई सराई गरी आएका 1, जम्मा 3 सदस्य आएका छन् ल्यान्डलाइनमा भने बसाई सराई गएको दर्ता भनेको 4, जम्मा सदस्य 13। त्यसै गरी पञ्जीकरणमा हामीले जम्मा 140 दर्ता गरेका छौँ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता खानेमा मैले एकमुष्ट रूपमा भन्न चाहे, प्रथम त्रैमासिकमा 191 गरिरहेको थियो, त्यसै गरी द्वितीय त्रैमासिकमा हामीले 192 हुनुहुन्थ्यो, तृतीयमा 191 र चौथो त्रैमासिकमा 190 गरी आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्तामा कुल 77,78,008 रुपियाँ खर्च भएको देखिन्छ। त्यसै गरी राजस्व संकलन विवरण रहेको छ, मैले एकमुष्टमा यहाँहरूमाझ राख्न चाहे, आन्तरिक कोषको जम्मा रकम 6,10,259.77 रहेको छ भने विभागीय कोषतर्फ 91,109.79 4.76 पैसा यस्तै गरी कुल जम्मा 7,01,369.23 पैसा हामीले सङ्कलन गरेका छौँ। 9 नम्बर वडा कार्यालयको हाम्रो कार्यक्रमहरू रहेको छ, यसमा हामीले तिजको शुभकामना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौँ। हाम्रो नगरको नगर उपप्रमुखजी उपप्रमुख आफ्नोमा त्यसै गरी स्वयंसेविकालाई दराज वितरण, स्वयंसेविकाले गर्ने कामकाजको डकुमेन्टहरूको संरक्षणका लागि हामीले 3 जना स्वयंसेविकालाई दराज वितरण गरेका थियौँ। त्यसै गरी बाढ मैत्री स्थानीय शासन निरन्तरता र दिगोपनाका कार्यक्रमहरूमा हामीले मासिक बैठक सञ्चालन, सशक्तिकरणका कार्यक्रमहरू, अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएका छौँ। बाढ मैत्री वडा घोषणा वार्षिक उत्सव कार्यक्रम हामीले यो पनि सञ्चालन गरेका थियौँ भने पशु सुत्केरी प्रोत्साहन भत्तामा 50,000 गाई सुत्केरी पशुलाई हामीले 2,000 दरले कृषकहरूलाई 50,000 रुपियाँ अनुदान उपलब्ध गराएका थियौँ। त्यसै गरी किसानहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै मकै बारीमा लाग्ने किराहरू मार्नका लागि विस्तारी वितरण गरेका थियौँ भने तरकारी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत हामीले सिँचाइका लागि पाइप तथा चनेला वितरण गरेका थियौँ। यो आयोजनाहरूको विवरण रहेको छ। सँगै हामीसँग एउटा आयोजना रहेको थियो भने प्रदेशबाट पनि एकवटा, सडक बोर्डको एउटा, नगरस्तरीय 2 र वडा स्तरीय 26 कुल 31 मध्ये हामीले 29 आयोजना सम्पन्न गरेका थियौँ। त्यसै गरी वडा स्तरीय सञ्चालित आयोजनाहरूमा सञ्चालन भएको जम्मा आयोजना 24 रहेको थियो। त्यसै गरी उपभोक्ता समितिबाट हामीले 19 सम्पन्न गरेका थियौँ भने कोटेसनबाट 2 र सोझै खरिद 3 गरेका थियौँ र वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको वित्तीय प्रगति हाम्रो 90.23% रहेको थियो। उपलब्धिहरूमा मैले यहाँहरूमा राखिसकेकी छु, 24 आयोजनाहरू सम्पन्न भएका छन्। त्यसै गरी वडा कार्यालय घेराबार भएको छ। अहिले हाम्रो 9 नम्बर वडा कार्यालय एकदमै सुरक्षित अवस्थामा रहेको यहाँहरूले म जानकारी गराउन चाहन्छु। त्यसै गरी 3 सामुदायिक भवनहरू निर्माण भइसकेको अवस्था छ भने विभिन्न समितिका बैठकहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। 11 कृषकहरूका लागि सरसवारी सिंचाइ ट्याङ्कीको निर्माण भएको छ। विद्यालयहरूमा खानेपानी तथा शौचालयको उचित व्यवस्थापन गरिएको छ। किसानहरूको माग अनुसार विस्तारी वितरण, त्यसै गरी बाढ मैत्री स्थानीय शासन निरन्तरता र दिगोपनाका लागि कार्यक्रमहरू सञ्चालन गरिएको छ। सेतो गुराँसको साझेदारीमा सुनकोशी आधारभूत विद्यालयमा भेलाभार समेत भएको अवस्था छ। त्यसै गरी समस्याहरूमा हाम्रो विभिन्न वडाबाट अगाडि 8 वडाले समस्याहरू राख्नु भएको छ। त्यस्तै समस्या 9 नम्बरमा पनि रहेको छ। केही खरिद सम्बन्धी समस्या मैले यहाँ राखेकी छु, जुन अब यहाँ एक आर्थिक वर्षबाट त्यो समस्या नदोहोरिएला। त्यसपछि आएर अर्को भनेको सूत्र, यो सामाजिक सुरक्षा नवीकरणको विषय रहेको छ। यो सिस्टम नचल्ने समस्या भइहाल्यो। अर्को कर्मचारी क्षमता विकास सम्बन्धी तालिमको आवश्यकता रहेको भनेर यहाँ राखिएको छ। तालिमहरू राजस्व सम्बन्धी, तामसिङ सम्बन्धी हामीले लिइसकेका छौँ। तर एउटा अपेक्षा भनेको चाहिँ घटनाकर्ता सम्बन्धी केस स्टडीको हामीले आएदेखिको भनेको हो। यो यस आर्थिक वर्षमा चाहिँ पाउनेछौँ भन्ने अपेक्षा पनि राख्दछु। समाधानका उपायहरू पनि यस्तै रहेका छन्, यहाँहरूबाट समाधान हुने म अपेक्षा गर्छु। त्यसै गरी 9 नम्बरलाई म अर्को के पनि भन्न चाहन्छु भने कर्मचारी बीच र जनप्रतिनिधि कर्मचारी बीचको समन्वय सहकार्य एकदमै सुमधुर रहेको वडा, उजुरी एकदमै कम पर्ने वडाको रूपमा हामी 9 नम्बरलाई चिन्छौँ। 9 नम्बरमा रहेको भीमसेन सामुदायिक परिषदमा यसपालिको आयोजनाको केही झलकहरू मैले राखेकी छु। यति भन्दै मेरो आफ्नो प्रस्तुति यही अन्त्य गर्न चाहन्छु। नमस्कार।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
5: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
5: नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा हर्ता
14: वर्षा भएको त्यो वर्षा त्यस्तो खालको चाहिँ छैन।
15: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी शुरूआत। सयों रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
16: बाढीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि सरकारवाला प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ. यस्ता बाढी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं. नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ. अब खबर सन्तोषी रावलबाट.
17: रसुवा भोटेकोसी बाढ़ीको एघारौं दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ. माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहाइटावो नाम गरेका एकजना नागरिकको जीवितै उद्धार गरेको हो. नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ. खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकले बताउनुभयो.
18: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ. थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ ढिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो. त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो. त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यु गरेर अहिले काठमाडौँ पठाएको.
17: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोसी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ. रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो. सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
19: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ सब फेला परेको छ. अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ. सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावरको टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ. त्यसै गरी अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ. अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो. उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ. त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ.
17: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ. नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्. रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावित बसिरहेका छन्. बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ. काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ. राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ. सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी
20: यो जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ. त्यसको लागि हामीले विभिन्न 5 वटा टिमहरू गठन गरेका छौँ. त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू सबै 5 वटा टिम छ र त्यसले चाहिँ
17: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ. बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 अर्ब भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि कोष उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8.6 अर्ब भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1.98 करोड़ भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा साँकुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। यसै महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयारी रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
2: माथिदेखि नै चर्किएको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो साबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
17: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी 69 जना सरकारी कर्मचारी 13 सशस्त्र प्रहरी 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन 8 सामुदायिक र 3 निजी विद्यालय 14 वटा बैंक तथा वित्तीय संस्था 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। काशीको माछापर्सी गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा 2 जना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गढी गाउँपालिका 1 का 87 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय काशीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार 2 जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
14: त्यसपछि अहिले अम्सिदेखि सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो भारी क्षेत्र जुन भेटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रोजातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
17: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाडौँले मधेश वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।
16: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
4: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
16: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बाल बालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: प्याजको बिरता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बाल बालिका र किशोर किशोरीको सुरक्षा कसरी

0: गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
1: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा 4-4 घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
5: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो। 4-4 घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ। चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि, एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ। एकदम अत्याधिक मात्रामा चिलाउने, तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
2: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
6: को मानिस हो, कुन ओडाको, कहाँ हो, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यसम्म, जस्तो अस्थायी बसोबासको लागि, स्थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय ओडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलानु सेन्टरमा बसेको, नाम यो भएको, ठेगाना यो भएको, यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै ओडाले सुरु पनि गर्नुभएको। होल्डिङ सेन्टर बस्ने त्यहाँ चाहिँ ओडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनको विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने, त्यसको प्रावधान सामान्य चाहिँ उसको पहिचान पनि होस् र कुन ठाउँको हो, कुन जिल्लाको हो, त्यो राहतका कुराहरू बित्तल्ने एउटा पहिचान राख्ने, अभिलेख राख्ने परिजनको लागि पनि हो त्यो कार्ड। पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशक्त अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा अध्यक्षको सिफारिस अथवा वडा अध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट। र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशक्त होस्, असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको

0: कोही हुनुहुन्छ भने रात लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ। त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ हामीले।
1: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा वडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन वडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढ़ीपछि तपाईँ अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सुरज तिवारी:
2: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पूरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लागि ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन। त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर त्यसलाई झेल्नको लागि जस्तो लागू पदार्थको प्रयोग गर्ने या जाँड रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागू पदार्थको फेरि कुलत पर्ने सम्मान हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्रै हो व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू चाहिँ निष्कासन हुन्छ, र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ। त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्नु मद्दत गर्दछ।
1: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो। समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी:
4: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिन चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिसरलाई पनि जानकारी गराएको छौँ होइन।
3: सरकारवाला निकायका प्रतिनिधिबीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ,
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिबार विशेषको पालो हो, तर भटेकोशी बाढ़ीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा। बाढ़ीपछि सरोकारवाला निकायदेखि प्रभावित सम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपत्पछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन, बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौं।
4: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बहिन बालबालिका हुनुहुन्छ, कसको चाहिँ बाउ आमा हुनुहुन्न, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि, जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा सहन्दै गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो चाहे पुनर्स्थापना गर्नु पर्यो भने हामीले समन्वय गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ मैले तथा बालबालिकाले अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौँ होइन, जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ, उहाँहरू यहाँ आउनै सक्नु भएको छैन, उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ, हामी पनि मेन्टली प्रेसरमै छौँ। अब 10 गते पनि हामीलाई यस्तो तनाव, म पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन, उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावक त्यस्तै त हुन्छ नि आफ्नो बच्चा होइन। उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, अनि समन्वय पनि गरिरहेछौँ।
8: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बालबालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
4: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिले जन्म चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन, समन्वय गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पाएको छु, यहाँ सूचना सरसँग सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
8: यो बाढीपछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
4: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भए स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
8: बाल अधिकार परिषदले के भनेको छ हजुर?
4: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ समन्वय गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबु बिहीन, अब हामीले त आमा बाबु बिहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलिपछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विशिष्ट हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
8: अघि हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेको,
4: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ, जस्तै अब स्कुल जानुभयो पारिपट्टि स्कुल भएको बच्चाहरू त उही हुनुभयो अड्किनु भयो अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिलो दिनदेखिबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
8: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छरछिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अपनाउनुपर्छ?
4: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ होइन, उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि, उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या, अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ र
3: भटेपछि बाढीको 11 दिनमा दुईजनाको सकुशल उद्धार आज भयो। मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कनेहरूको संख्या पनि बढ़दैछ। बाढी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परेवा भीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो। काठमाण्डुको विजय शुरूआत भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
5: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली, वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी, मत्स्य पालन उत्पादन र प्रशोधन,
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफूल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150 मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
9: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
10: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: कार्यसूचीको विषयहरू
10: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
9: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
10: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
10: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
9: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
10: संस्था एकीकरण सम्बन्धमा,
9: ऋण अपलेखन सम्बन्धमा,
10: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
9: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
10: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
9: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
10: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
9: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
10: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
9: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
10: धितो लिलामी सम्बन्धमा,
9: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
8: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
10: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
8: सोही दिन बिहान 11:00 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
10: सोही दिन दिउँसो 3:00 बजेदेखि 5:00 बजेसम्म, स्थान चौकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू चौकी छाँटी र सालु बजार,
8: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
10: सोही दिन बिहान 8:00 बजेदेखि 10:00 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
8: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
10: सोही दिन बिहान 11:00 बजेदेखि 2:00 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
8: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
10: सोही दिन बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म, स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
8: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
10: सोही दिन दिउँसो 12:00 बजेदेखि 3:00 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
8: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10:00 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
10: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3:00 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेबन,
8: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
10: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
8: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
10: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
8: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै,
10: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
8: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
10: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
8: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
10: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 2:00 बजेसम्म, स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै,
8: मिति 2083 साल भदौ 23 गते, स्थान सल्ले, समय बिहान 9:30-11:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सल्ले सबै,
10: सोही दिन बिहान 7:30-9:30 बजेसम्म, स्थान स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
10: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
8: सोही दिन बिहान 7:30बजेदेखि 8:30बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
10: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
8: सोही दिन बिहान 7:30बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
10: मिति 2083 साल भदौ 24 गते स्थान सात मारे समय बिहान 7:30बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सात मारे सबै
8: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू कुडहर मन्थली तथा छुटेका सबै
10: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
8: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
10: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
8: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक

0: अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: रहेगी रात को 9 बजे।
1: हजुरपुर रेडियो 102.1 मेगा।
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9968।
8: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिर लेखे बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848076403, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: चन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
11: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
12: QAA एक प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
13: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-43-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
14: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: तपाईँ कब्जियत पाइल्स फिसर

0: तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
1: के तपाईलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 0845410043 98 63 023 422
0: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
1: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
0: आउनुहोस् पानी संरक्षण गरौ प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
1: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
1: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
1: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

जिल्ला रुपियाँ फुपूकी छोरी माननीय छन् भनिदिन्छु। लिखित निस्क्यो अन्तर्वार्ता।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्क फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
3: प्राङ्गारिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

नमस्कार। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। म ललिता हायुव। तपाईले यो समाचार हजुरको रेडियो वेक्सी 2 थुप्लुकी मेगाहर्ज, साथै तामाकुसी एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनका सिलसिलामा भुटेको सिवाडीमा परिज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीको कल्याण कोषबाट ऋणले भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मेटा गर्ने र निजका सन्ततिलाई पाइक पर्ने नेपाल एफएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने व्यवस्था गरेको निर्णय गरेको छ। प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले यो जानकारी गराउनु भएको छ। त्यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेको सिबाडीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मरण समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्क विहीन भएका राष्ट्रिय विपदा जोखिम न्यूने क्रम तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 जना सशस्त्र प्रहरीलाई राहत स्वरूप जनै 50 हजार रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15 करोड़ 50 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। नेपालले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेजसँग क्षतिपूर्ति दावी गर्दै पत्र पठाएको छ। नेपालले खाँदै नखाएको बीजको असर भोग्नु परेको उल्लेख गर्दै विश्वमा जलवायु परिवर्तनका कारण आएको बाढ़ीले खरबौं क्षति पुर्याएको उल्लेख गर्दै नेपाल ले उक्त पत्र पछाएको हो। विश्व ब्याङ्कको सन् 2024 तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रतिवर्ष विश्वव्यापी औषध कार्बन उत्सर्जन 4.67 टन रहेको छ, जसमा चीनको 9.3 टन, अमेरिकाको 13.6 टन र भारतको 2.17 टन रहेको छ। त्यसको तुलनामा एकजना नेपालीको वर्षभरिमा जम्मा 0.54 टन मात्र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भएकाले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका नगण्य प्राय देखिएको छ। अहिले नेपाल क्लाइमेट इण्डस्ट्रीज अर्थात जलवायु अन्यमा परेको कुरालाई अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कभरेजमा समावेश गरेका छन्। अमेरिकी पत्रिका द न्यूयोर्कमा पत्रकार ईशान थरूरले यस विपत्तिलाई प्राकृतिक प्रकोपको रूपमा मात्र नहेरी विश्वव्यापी जलवायु न्यायको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्। थरूरको लेखको मुख्य जोड जलवायु न्यायको प्रश्नमा रहेको छ। उक्त लेखामा नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरे तापनि तीव्र गतिमा पग्ली भएको हिमनदी प्रणालीको ठूलो मार खेप्दै असाधारण रूपमा हिमालयको पवित्र भूगोल र मानव सृजित जलवायु परिवर्तन बीचको सम्बन्ध दर्शाउन भगवान शिवले कैलाश पर्वतमा गंगा नदीलाई जटामा बाँधेको पौराणिक कथालाई प्रतीकात्मक रूपमा जोडेका छन्।
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। आज मन्थलीमा सम्पन्न युनियनको पाँचौं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सञ्जना खड्गे, सचिवमा मिलन बेक, सह सचिवमा चंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतरा निर्वाचित हुनुभएको हो। त्यस्तै सदस्यहरूमा सेवाज चन्द्र महत, ईश्वर बेक, अनिता रसाईले, कर्ण श्रेष्ठ र सुशीला बुढाथोके निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनले पत्रकारहरूको पेशागत हक, हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जिल्लाको पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउने विषयमा जोड़ दिएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लाका पत्रकारहरूको एकता र पेशागत क्षमता अभिवृद्धि गर्ने, पत्रकारका समस्या समाधानका लागि सक्रिय भएर काम गर्नुपर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भोटेकोशी बाढ़ीपछि विपत्ता दोलखाका 227 जना सैनिक कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ। दोलखाको भोजघर भए श्रीनाथ गढ़मा कार्यरत जमदार बद्री कुमार बस्नेत र जिरीघर भएका सिपाही प्रकाश तामाङको अवस्था अझै अज्ञात रहेको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि श्रीनाथ गण सुरक्षा बेस टिमुरी र सुरक्षा बेसम बैलुङका 27 जना सैनिकहरू बेपत्ता भएका छन्। बाढ़ीको 11 दिन बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात रहेको हो। बाढ़ीमा बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात भएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। सोही अनुसार दोलखाको भोजघर भएका बस्नेतको परिवारले आज कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। बेपत्ता बस्नेतको विषयमा कुनै जानकारी नआएपछि परिवारले जीवित नरहेको निष्कर्ष समेत निकालेर अन्तिम संस्कार गरेको हो। पर्साको पकवा मैनपुर गाउँपालिकाबाट प्रहरीले 114 किलो 25 ग्राम लागू औषध गाजा सहित कार चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका 8 निवासी 21 वर्षीय साजन चेपाङ रहेका छन्। शुक्रबार राति 8:45 प्रहरी चौकी धोए र इलाका प्रहरी कार्यालय पोखरियाबाट परिचालित संयुक्त प्रहरी टोलीले पकवा हा मैनपुर गाउँपालिका 1 धुरे स्थित तिलाई फूल विश्वास सड़क खण्डमा नियमित जाँच गरेको थियो। तिलाई फूलबाट धोरीतर्फ जाँदै गरेको बा 18/36/57 नम्बरको सेतो रंगको निशानकारलाई रोकेर खानतलाशी गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। कारको पछाडिको डेकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका 12 वटा पोका भेटिएका थिए। ती पोकाभित्र प्लास्टिक सहित तौल गर्दा 114 किलो 25 ग्राम गाँजा रहेको पुष्टि भएको हो। प्रहरीले लागू औषध कार तथा चालक चेपाङलाई नियन्त्रणमा लिएको छ। बरामद सामग्री सहित पक्राउ परेका चेपाङमाथि लागू औषध ओसार पोसार सम्बन्धी कसुरमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक उद्देश्य गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउन लागि थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको सम्भावित भूमिकाबारे समेत अनुसन्धान अगाडि बढ़ाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँले मधेस वरियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 25-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाडौँले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बिहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा इस्म्यान्ससँग
पराजित भएको छ। आजको दोस्रो खेलमा सगरमाथा स्म्यास र खप्तड फाल्कन्स बीचको बेलुका 7 बजे प्रतिस्पर्धा भएको थियो। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाले शिवराजले अन्नपूर्ण स्पाइकर्स किङलाई हराउँदै विजय शुरूआत गरेको थियो। एनडीएमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। हवस् त अहिलेलाई राति 10 बजेको हजुरको मुख्य समाचार यति नै। अहिलेलाई म ललिता हायु बिदा हुन चाहन्छु। हवस् त नमस्ते, शुभरात्री।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485-41143, 9863-023422।
8: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।

0: आज विक्रम सम्बत 2083
1: दिनपछि भेटिन चण्डिका। जलवायु परिवर्तनको मार राहत होइन क्षतिपूर्ति खोज्दै सरकार, उत्तरतर्फ वैकल्पिक नाका खोज्दै सरकार, बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मुस्ताङमा जलवायु सम्मेलनको तयारी शीर्षकको शुभ समाचार।
0: मुस्ताङको घरबझोङ गाउँपालिकाको आयोजनामा हुन लागेको घरबझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी तीव्र पारिएको छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेका समस्याबारे स्थानीय सरकार मार्फत प्रदेश, संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षण गराउन भदौ 30 र 31 गते सदरमुकाम जोमसोममा सम्मेलन आयोजना गर्न लागि हो। सम्मेलनमा 200 भन्दा बढ़ी पालिकाका करिब 500 जना प्रतिनिधिको सहभागिता रहने प्रतिबद्धता प्राप्त भएको गाउँपालिकाले जनाएको छ। सम्मेलनको तयारी तथा व्यवस्थापनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र विभिन्न सरकारवालासँग छलफल, अन्तर्क्रिया एवं समन्वयात्मक बैठक सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दका अनुसार देशभरका 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहने यस सम्मेलनमा रसुवाको भोटे कोशीमा आएको महाविनाशकारी बाढ़ीको कारण, त्यसको न्यूनीकरण र पूर्व तयारीका विषयमा विज्ञ सहित विशेष छलफल हुने बताइएको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेर लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा खबर छ। काखमा रहेको 3 महिने बच्चा लगातार रोइरहेछ, सायद भोक र निन्द्रा नपुगेर होला, तर परियार थर्की आमालाई बच्चा कहाँ र कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले बढ़ी सताइरहेछ। आफ्नो नाम गोप्य राख्ने शर्तमा उनले थर मात्र खुलाएकी हुन्। उनी त्रिशुलीमा बाढ़ी बसेपछि घर छाडेर भागेकी थिइन्। घर बाढ़ीले बगाएपछि अहिले दर्जनौ अपरिचित मानिसहरूको एउटै छानामुनि बस्दै आएकी छन्। उनले बच्चालाई स्तनपान गराउने ठाउँकै वरपर पुरूषहरू चुरोट खाइरहेका छन्। खाना कहिले पाइन्छ पत्तो छैन, ठाउँ कोलाहलपूर्ण छ, हामी सबै एउटै ठाउँमा छौं, त्यसैले निकै गाह्रो भइरहेको छ, उनी भन्छिन्। चुरोटको धुवा आउँछ, रक्सीको गन्ध आउँछ, बच्चा सुत्नै सक्दैन, उनको भनाइ छ। बाढ़ीपछि दूध पनि कम आउन थालेकाले बच्चालाई पोषण पुग्न नसकेको उनलाई लागेको छ। उनले अहिले बच्चालाई फर्मुला दूध दिन थालेकी छन्, तर फर्मुलाले बच्चाको पेटमा समस्या पारे जस्तो देखिन्छ। दूध खाएपछि बच्चा झनै धेरै रुने गरेको समेत उनले बताएकी छन्। सुरक्षित ठाउँ र बच्चालाई खोप लगाउने व्यवस्था पनि भए हुन्थ्यो, उनी भन्छिन्। हामीले समयमा पर्याप्त खाना समेत पाएका छैनौ। परियारको यो अवस्था एउटा परिवारको कथा मात्र होइन, भोटेकोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि संकट नघटेको एउटा उदाहरण हो। सड़क र पुल बगेका छन्, पहिरोले बाटो थुनेको छ, गाउँहरू बीचको सम्पर्क टुटेको छ। यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ। अरू विस्थापितका आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन्। बच्चालाई स्तनपान गराउन र सुरक्षित निजी ठाउँ आमाका लागि पर्याप्त र समयमै खाना शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 स्थानीय तहमा करिब 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। यी तीन जिल्ला 10 भदौको विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन्। एक महिनाभित्र करिब 492 शिशु जन्मिन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने संयुक्त राष्ट्र संघको जनसंख्या कोषले बताएको छ। यो संख्या घर घर पुगेर गरिएको गणना भनी होइन, करिब 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आगामी एक महिनामा करिब 492 शिशु जन्मन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन रहेको छ। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले काजक्रिया चल्दै गर्दा जीवितै उद्धार शीर्षकमा खबर छापेको छ। परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए। भोटेकोशी हिमबाड़ीबाट बेपत्ता भएको 8 दिनसम्म उनका दुई छोरा र आफन्तले बेत्रावती र त्रिशूली खोला आसपास आमा बुबा लगायत अन्य आफन्तको खोजी गरिरहे, तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजक्रिया शुरू गरेका थिए। तर 11 दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डंगोलले चण्डिका र उनका श्रीमान आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो। उहाँले शंका लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो बेत्रावती किनार छेउ उहाँहरूको पहिलेदेखि नै कपड़ा पसल थियो, बाढ़ीले घरै बगाएर अर्को ठाउँमा पुर्याएको थियो। 24 जनाको शव भेटिएको घर छेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिए। भगवानको कृपाले उहाँ भेटिन भयो, तर उहाँका श्रीमान अझै बेपत्ता हुनुहुन्छ। उपचारका लागि काठमाडौँ ल्याइएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेश मान श्रेष्ठले आफ्ना सम्धी लगायत आफन्तहरू बाढ़ीमा हराएको पीड़ाका बीच सम्धिनी सकुशल फेला परेकोमा खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो छोराहरूले धेरै खोजी गर्दा फेला नपरेपछि उहाँको क्रियाकर्म शुरू गरिएको थियो। आज सम्धिनी पाएकोमा खुशी लाग्यो, संसारमा भगवान छन् भन्ने जस्तो लागिरहेको छ। अस्पताल भेट्न नपाए पनि बोल्न सक्ने सकुशल अवस्थामा रहेको उहाँले बताउनुभयो।
1: दश भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढ़ीले नेपालको हिमाली पारिस्थितिक प्रणाली र मानव सभ्यतामाथि नै ठूलो प्रहार गरेको छ। केही घण्टाकै अन्तरालमा हजारौं नदी किनारको मानव बस्ती, खरबौंका जल विद्युत आयोजना, राष्ट्रिय राजमार्ग र दर्जनौ पक्की पुलहरू बगे। हालसम्म 1300 बढ़ी नागरिकले ज्यान गुमाएको पुष्टि भएको छ भने 5,000 बढ़ी अझै बेपत्ता छन्। बाढ़ी जलवायु परिवर्तनकै कारण आएको हो कि होइन भन्नेमा वैज्ञानिक अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक निष्कर्षले भने जलवायु परिवर्तनकै असरले विनाश निम्तिएको देखाएको छ। तर जलवायु परिवर्तनमा नेपालको योगदान भने नगण्य छ। विश्वबैंकको तथ्याङ्क अनुसार नेपालले विश्वव्यापी तापमान वृद्धिमा कुनै मुख्य भूमिका खेलेको छैन। बरू वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग र जलवायु विकास मार्फत वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएको छ। तर विकसित र औद्योगिक राष्ट्रहरूका आणविक भट्टी र ठूला उद्योगहरूबाट निस्कने कार्बनको सोझो मार भने नेपालले खेपिरहेको छ। बाढ़ी लगत्तै विश्वबैंकले आपतकालीन उद्धार र पुनरुत्थानका लागि करिब 25 अर्ब नेपाली रूपियाँ परिचालन गर्न सकिने जनाएको थियो, तर नेपाली जनता र सरकारवालाहरूले यसको कड़ा प्रतिवाद गरेका छन्। नेपाललाई जलवायु ऋण होइन अनुदान र क्षतिपूर्ति चाहिएको उनीहरूको भनाई छ। प्रतिनिधि सभाले समेत विशेष प्रस्ताव पारित गर्दै जलवायु परिवर्तनबाट सिर्जित हानि नोक्सानीलाई राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा उठाउन सरकारको ध्यानाकर्षण गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र साथ बालिनले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्र संघले वक्ताहरूको सूची संशोधन गर्दै असोज 8 गते अर्थात 24 सेप्टेम्बरका लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका दिएको छ। राष्ट्र संघ मुख्यालयले दिएको समय शुक्रबार न्यूयोर्क स्थित नेपाली मिशनबाट परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री शाहको सचिवालयसम्म पुगेको छ। अतिकम विकसित देशहरूको समूह एलडीसीले भुटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानकर्षण गराउँदै हानी नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन समेत माग गरेको छ। जलवायु परिवर्तनको मार राहत होइन क्षतिपूर्ति खोज्दै नेपाल शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: भदौ 10 गते भुटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवागढ़ी नाकाको नेपाली र चिनिया दुवैतर्फका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। नेपालतर्फ भन्सार, मितेरी पुल, टिमुरे बजार लगायत संरचनामा क्षति पुगेको छ भने चीनतर्फ पनि केरूङतर्फको सम्पर्क पूर्वाधार प्रभावित छ। रसुवागढ़ी केरूङ नाका ध्वस्त भयो। यससँगै चीनसँगको व्यापारिक आवागमन ठप्प छ। नेपालको चीनसँगको मुख्य व्यापारिक नाका नै बन्द भएपछि सरकारले तत्काल का लागि वैकल्पिक मार्ग प्रयोग गर्ने र दीर्घकालीन रूपमा भरपर्दो विकल्प खोज्ने तयारी थालेको छ। रसुवागढ़ी बन्द भएपछि तत्कालको विकल्पका रूपमा मुस्ताङको कोरला नाकालाई प्रयोग गर्न थालिएको छ। तर कोरला उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले वर्षभरि निर्बाध सञ्चालन गर्न सकिने नाकाका रूपमा यसलाई तत्कालै रसुवागढ़ीको विकल्प मान्न कठिन छ। सड़क तथा भन्सार पूर्वाधारको क्षमता पनि रसुवागढ़ीमा हुँदै आएको व्यापारिक चाप धान्ने स्तरमा पुगिसकेको छैन। त्यसपछि चीनले तातो पानी नाकाबाट हुने आयात निर्यात समेत अस्थायी रूपमा रोकेपछि नेपालको उत्तरी व्यापारिक आपूर्ति प्रणालीमा थप दबाव परेको छ। यही अवस्थाबीच सरकारले चीनसँग वैकल्पिक व्यापारिक मार्ग सञ्चालनका लागि कूटनीतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भदौ 16 गते एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै रसुवागढ़ीमा रोकिएका चिनिया मालवाहक कन्टेनरलाई वैकल्पिक नाकाबाट ल्याउने विषयमा चीनसँग छलफल भइरहेको बताएका छन्। उत्तरतर्फ वैकल्पिक नाका खोज्दै सरकार शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: भुटेकोशी बाढ़ीको 11 दिनमा पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य रोकिएको छैन। भुटेकोशी बेसिन भएर बग्ने नदी आसपासका जल विद्युत आयोजनामा कार्यरत कर्मचारीको अवस्था अझै यकिन हुन नसक्दा उद्धारमा खटिएका सुरक्षा निकायमाथि दबाव बढ़दै गएको छ। कठिन भूगोल, सीमित साधन स्रोत र प्रतिकूल मौसमका बीच नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका विज्ञ टोली खोज तथा उद्धारमा निरन्तर खटिएका छन्। बाढ़ीले तहस नहस पारेका संरचना, सुरूङ बाढ़ीले पुरिएका क्षेत्र र नदी आसपासमा खोजी जारी रहँदा उद्धारकर्ताले आफ्नो सुरक्षा समेत जोखिममा राखेर काम गरिरहेका छन्। पछिल्ला दिनमा सुरूङबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि भने उद्धारमा खटिएका टोलीमाथि थप दबाव परेको छ। अझै कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशाले खोजीलाई तीव्र बनाएको छ। तर यही आशाले कतिपय ठाउँमा वास्तविक अवस्था भन्दा बढ़ी अपेक्षा सिर्जना गर्ने जोखिम समेत बढ़ाएको उद्धारमा संलग्न अधिकारीहरू बताउँछन्। भुटेकोशी बाढ़ीपछि करिब 500 देखि 900 जना सुरूङभित्र फँसेको भन्ने विवरण सार्वजनिक हुँदै आएको छ। तर उद्धार तथा खोजीमा संलग्न अधिकारीहरूका अनुसार यो विवरणलाई सच्याउन आवश्यक छ। उल्लेखित संख्या सुरूङभित्रै रहेका वा उद्धारको प्रतीक्षामा बसेका व्यक्तिको संख्या होइन। ती विभिन्न जल विद्युत आयोजनाका सम्पर्कविहीन तथा अझै यकिन हुन नसकेका कर्मचारीको संख्या हो। बाढ़ीको भीषण भावहरूमा उनीहरू बगेको हुन सक्ने आशंका पनि उत्तिकै बलियो छ। त्रिशुली थिएले देखाएको वास्तविकता त्रिशुली थिए आयोजनामा देखिएको अवस्थाले पनि यही तथ्यलाई पुष्टि गर्छ। आयोजनाका 40 जना भन्दा बढ़ी कर्मचारी बेपत्ता भएकामा हालसम्म 2 जनालाई जीवित उद्धार गरिएको छ भने 1 जनाको शव फेला परेको छ। चमत्कारको आशाबीच खोजी जारी, 100 आयोजना कर्मी अझै बेपत्ता शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
0: भदौ 10 गते आएको भुटेकोशी बाढ़ीसँगै राष्ट्रिय राजनीतिका मुख्य दलहरू विपद सामनाको तयारीमा कसरी जुट्ने भन्नेमा छलफलमा केन्द्रित भए। राज्यका निकायहरू आफ्नो स्रोत साधन परिचालन गरेर खोज उद्धार र राहतमा लागेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबैजसो राजनीतिक दलहरू सहभागी भए। विपदमा सरकारसँगै रहेको सन्देश दिए। प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेपाली कंग्रेस पनि सोही अभियानमै छ। तर कंग्रेसकै एउटा समूह भने बाहिर बसेर कार्यकर्ताको साथ खोजिरहेको छ। पार्टीको विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेसँगै शेरबहादुर देउवा समूह निर्वाचन आयोग र अदालतमा गएको थियो।